0: कुलपतिको पद तथा गोपनीयताको शपथ लिनेहरूमा क्रमशः त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक डाक्टर भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किशन दत्त भट्ट, मध्य पश्चिम विश्वविद्यालयमा राजन सुवाल छन्। यस्तै कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कटेल, राजर्षी जनक विश्वविद्यालयमा श्याम नारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरठाले उपकुलपति पदको शपथ लिएका छन्। सो अवसरमा विश्वविद्यालयका सहकुलपति समेत रहनुभएका शिक्षा मन्त्री पोखरेलले निष्पक्ष, स्वतन्त्र, व्यावसायिक र पारदर्शी ढंगले विश्वविद्यालयको काम कार्यवाही गर्न निर्देशन दिएका थिए। सबैजनाले इतिहास बनाउने गरी आफ्नो अवधिमा काम गर्नुहोला, यसमा सरकार र मन्त्रालयको तर्फबाट पूर्ण सहयोग रहन्छ, कसैको दबावमा नपरी व्यावसायिक तवरले जिम्मेवारी निर्वाह गर्नुहोला उनले भने। मन्त्री पोखरेलले सबै विश्वविद्यालय र सम्भव भएका आंगिक क्याम्पसहरूमा 10% छात्रवृत्ति पारदर्शी ढंगले अनिवार्य गराउन र विश्वविद्यालय र क्याम्पसमा भएका युनियन र ट्रेड युनियनका ब्यानरहरू हटाउन निर्देशन समेत दिएका थिए। नवनियुक्त उपकुलपतिहरूलाई शपथपछि मन्त्री पोखरेलले भने ट्रेड युनियनका ब्यानरहरू हटाउनु आजको अन्नपूर्ण पोस्टमा खबर छ।
1: यस वर्ष मनसून शुरू भएपछि वैशाख एकदेखि 19 गतेसम्म विपज्जन्य घटनामा 127 नागरिकले ज्यान गुमाएका छन्। राष्ट्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सो अवधिमा कुल 2731 विपज्जन्य घटनामा 127 को मृत्यु भएको तथा 773 जना घाइते भएका छन्। ती विपदमा 3722 परिवार प्रभावित भएको पनि प्राधिकरणले आज सार्वजनिक गरेको विपद बुलेटिनमा उल्लेख छ। सबैभन्दा बढ़ी सर्पदंशका 398 घटनामा परेर 23 जनाको मृत्यु भएको छ भने 375 जना घाइते भएका छन्। त्यस्तै लेक लागेका 54 घटनामा 21 जनाको मृत्यु र 34 जना घाइते तथा चट्याङ 205 घटनामा 19 जनाको मृत्यु र 98 जना घाइते भएका छन्। World Cup to World Cup.

0: 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याश ब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।
1: सुरक्षित कारोबार सँगै ढुक्क रहो हरेक दिन, ग्लोबल स्मार्ट प्लस लाइफको बेस्टमा ब्याङ्किङ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब बाँकी खबर। ई पासपोर्ट राहदानी छपाई प्रक्रिया विवादमा तानिएसँगै यो विषय कूटनीतिक र अन्तर्राष्ट्रिय चासोको समेत विषय बनेको छ। झट्ट हेर्दा यो आन्तरिक चासोको विषय जस्तो लागे पनि यसले नेपालको अन्तर्राष्ट्रिय छवि र प्रतिष्ठानमा पनि प्रभाव पारेको छ। राहदानी विभागको विद्युतीय राहदानी छपाई तथा प्रणाली खरिद सम्बन्धी ठेक्का प्रक्रियामा 10 अर्ब 13 करोड़ रूपियाँ बढ़ीको भ्रष्टाचार भएको दावी सहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेपछि यो विषय न्यायिक निरूपणको चरणमा प्रवेश गरेको छ। तर यो विवादले अन्तर्राष्ट्रिय समुदायमा नेपालको पहिचान र प्रतिष्ठानमा गम्भीर असर पारेको विज्ञहरूको बुझाइ छ। भारतका लागि नेपालका पूर्व राजदूत निलाम्बर आचार्य जुन हिसाबले यी पासपोर्टको विषय अगाडि बढ़्यो त्यो सुशासन र कूटनीतिक दुवै हिसाबले सही नभएको बताउँछन्। यी पासपोर्टको विषयमा प्रधानमन्त्री कार्यालयले अख्तियार जस्तो संवैधानिक निकायलाई यसो गर उसो गर भन्यो भनेर जुन समाचार आयो त्यो गलत भएको उनको बुझाइ छ। जुन व्यवस्था संविधानमा छ त्यही अनुरूप हुनुपर्छ। प्रधानमन्त्री कार्यालयको हस्तक्षेप अनावश्यक हो उनले भनेका छन्। यसमा प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयको दृष्टिकोण फरक देखियो। परराष्ट्रले भने यसलाई सही हिसाबले सम्हालेको देखिन्छ उनको भनाइ छ। विवाद हुँदा अन्तर्राष्ट्रिय समुदायमा नकारात्मक सन्देश जाने बताइएको छ। विदेशमा नेपालको राहदानीको स्तर कमजोर मानेर व्यवहार गरिँदा जो कसैलाई पनि दुःख लाग्ने उनको भनाइरहेको छ। राहदानी विभागको विद्युतीय राहदानी छपाई तथा प्रणाली खरिद सम्बन्धी ठेक्का प्रक्रियामा 10 अर्ब 13 करोड़ रूपियाँ बढ़ीको भ्रष्टाचार भएको दावी सहित अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 10 जना सरकारी कर्मचारी राहदानी आपूर्ति गर्ने ठेक्का पाएका 2 जर्मन कम्पनी र कम्पनी का नेपाल प्रतिनिधिलाई प्रतिवादी बनाएर विशेष अदालतमा करिब 2 साता अघि मुद्दा दायर गरेको छ।
2: संवैधानिक परिषदले निर्वाचन आयोगको रिक्त प्रमुख निर्वाचन आयुक्त पदमा सर्वोच्च अदालतका बहालवाला रजिस्ट्रार मान बहादुर कार्कीलाई सिफारिश गरेको छ। प्रधानमन्त्री कार्यालयमा हिजो बसेको मन्त्री परिषदको बैठकले मोरङका कार्कीलाई प्रमुख आयुक्तमा नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको हो। आयोगको रिक्त 2 आयुक्त पदका लागि काठमाण्डुका डाक्टर राजीव सुब्बा र ओखलढुङ्गाका गुरू प्रसाद वाग्लेको नाम सिफारिश गरिएको छ। सुब्बा नेपाल प्रहरीका अवकाश प्राप्त प्राविधिक डीआईजी हुनुहुन्छ भने वाग्ले अवकाश प्राप्त सह महान्यायाधिवक्ता हुनुहुन्छ।
1: मन्त्री परिषदले मन्त्रीहरूको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि 2083 पास गरिसकै मन्त्रीहरूले आफ्नो सचिवालयमा धमाधम सचिव सरहका सल्लाहकार नियुक्ति गर्न थालेका छन्। कार्यविधिले मन्त्रीको सचिवालयमा 3 देखि 5 जनासम्म सचिव सरहका सल्लाहकार बाहिरबाट भर्ना गर्न सक्ने सुविधा दिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सचिव सरहको सल्लाहकारमा सन्तोष पाण्डेलाई नियुक्त गरेका छन्। मन्त्रालयका सचिवले पाउने तलब भत्ता तथा अन्य सुविधा सरह पाण्डेले सेवा सुविधा लिइरहेको मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन्। सचिवलाई पनि निजी सचिव छुट्टै कोठा गाड़ी इन्धन लगायत सुविधा उपलब्ध गराइएको हुन्छ। यसै गरी आगामी साउनदेखि सचिवको तलब 90,000 हाराहारीमा हुन्छ। सोही अनुसार मन्त्रीबाट नियुक्त सल्लाहकारले पनि तलब पाउनेछन्। पूर्वाधार विकास मन्त्रीले 5 जनासम्म सचिव सरह सल्लाहकार राख्न सक्ने व्यवस्था कार्यविधिमा छ तर सेवा सुविधा भने 1 जनाले मात्र पाउनेछन्। अन्य सचिवले तलब सुविधा पाउने छैनन्। यसअघि तत्कालीन केही भौतिक पूर्वाधार मन्त्रीहरूले विज्ञ भन्दै सचिव सरहका कर्मचारीलाई आफ्नो सचिवालयमा भर्ना गर्ने गरेका थिए तर यति बेला विज्ञ नियुक्त गर्न मन्त्रालयले लगेको प्रस्तावलाई मन्त्री परिषदबाट पास गर्नुपर्ने कानूनी बाध्यता थियो तर अब भने मन्त्री परिषदबाट पास हुनुपर्ने अवस्था छैन।
2: जेएनजी आन्दोलनबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा सरकारले 2 थरी मापदण्ड बनाउने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले पहिलो मन्त्री परिषद बैठकबाटै गौरी बहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गराए। 24 घण्टाभित्रै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गराए। तर सुरक्षाकर्मीको हकमा भने छुट्टै समिति बनाएर अध्ययन गर्ने निर्णय लिए। सो समितिले कार्की आयोगको आयोगले भने झैं सशस्त्र र नेपाल प्रहरीका उच्च अधिकारीलाई कार्यवाही गर्नु नपर्ने निष्कर्षमा पुगेपछि एउटै आयोगको कार्यान्वयनमा दोहोरो मापदण्ड स्थापित हुने भएको छ।

0: his bonus palm.
1: It's a cup and a dish.
0: भरपूर मनोरंजन सहित मात्र रु 999 मै डी होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डी होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठनले एल निनो आगामी केही महिनाभित्र तीव्र रूपमा बलियो हुने चेतावनी दिँदै विश्वका धेरै क्षेत्रमा खडेरी, अत्याधिक वर्षा, गर्मीको लहर तथा अन्य चरम मौसमीय घटनाको जोखिम उल्लेखनीय रूपमा बढ़न सक्ने जनाएको छ। संगठनले देशहरूलाई सम्भावित प्रभाव न्यूनीकरणका लागि तत्काल तयारी गर्न आग्रह समेत गरेको छ।
4: फिफा विश्वकप फुटबलमा इजिप्ट अन्तिम सोह्रमा प्रवेश गरेको छ। डलास स्टेडियममा गैराती भएको खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इजिप्टले अघिल्लो चरणको यात्रा तय गरेको हो। पेनाल्टी सुटआउटमा स्तब्ध बनेको छ भने शनिबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियालाई 4-2 पराजित गर्दै इजिप्ट अर्को चरणमा प्रवेश गरेको छ।
3: अब विचार विश्लेषणको पालो। आजको नागरिक दैनिकमा बालेन्द्र सरकारको 100 दिन सकिएको उपलक्ष्यमा शीर्षकमा डाक्टर गाउँले बलदेव शर्मा अधिकारीले लेख्नु भएको छ। वर्तमान सरकार हामी प्रौढ अथवा वृद्धको हुँदै होइन, न सत्ता पक्षको न प्रतिपक्षको भएको छु। म कहिल्यै कम्युनिष्ट होइन, राजावादीले मलाई राजावादी भन्दै भन्दैन, यो जीवनभरि कुनै दलको सदस्यता लिनु पनि छैन। अब भन्नुहोस् म वास्तवमै स्वतन्त्र नागरिक हो कि होइन। अहिलेसम्म सरकारमा गएकाहरूले आफूलाई पसाउने खालका खाडल आफैले खनेका थिए। विदेशमा बस्नेहरूले आन्दोलन चर्काए, विदेशमा बस्नेहरूले नै राष्ट्रपालाई 2/3 मत आउने बनाए। यी आरोप पुराना दलका थोत्रा नेताले लगाएका हुन्। नेपाली युवालाई देश निकाला पनि उनीहरूले गरेका हुन्। नेपालको राजनीति प्रत्यक्षत परराष्ट्र नीतिबाट प्रेरित थियो र छँदैछ। बालेन्द्र शाहले कूटनीतिक नियोगका प्रमुख वा प्रतिनिधिहरूलाई बेग्ला बेग्लै नभेटेर सामूहिक रूपमा भेट्नुलाई म लाटाले राम्रो मानेको छु, आजको नागरिक दैनिकमा छापिएको छ।
4: हौस्त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार केएम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो अधिकुला 105.4
1: दिदी तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ
2: के गर्नु बहिनी
1: खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ दिदी यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो तपाईँको पेटभित्रको बच्चाको के दोष त्यसलाई पनि त असर गर्छ
2: हो र बहिनी मलाई त थाहै थिएन अबबाट यो चुरोट म खाँदै खान्न अरूलाई पनि नखाने सल्लाह दिन्छु
3: सार्वजनिक हितका लागि रेडियो आँधी खोला 105.4 मेगाहर्ट्ज
4: सुन्नुहोस् न अहिले हाम्रो गर्नेमा
5: यस समयको साथमा जितु सुनचादी पसल
6: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
5: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
4: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है

0: रेडियो आधी खुला 105.4
1: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
2: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
1: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
1: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
1: मोबाइल नम्बर 9856054313 र 9841443848।
2: मूल्य होइन स्वास्थ्य रोजौं।
3: समिच्यौ चौदा क्यामे बौदे लोटी पर्दिरो बैंगेने विवरण पि बिहे मुई खाता लेखै हाम्रो
4: खै खै बौ कोही लोटी भर्दिलु
5: आङी समिज्यो लोटी पर्दिउ छाम्तै गुरी
4: भर्दि आ भर्दि ब लोटी खले पर्दिम बा सैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बनि खै बिसा खैमै विश्वास आनन फोने खले पनि आफै विवरण खैमै आपिन खबै बनि वित्तीय संस्थाै के पासवर्ड पिन खैमै आरी सुमी बैंक आफै बनि आरी
6: सिद्धार्थ ब्याङ्कर क्यारे जन हेजरी जारी सन्देश
0: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई रेडियो आदि खोला 105.4

0: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खिम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र फिल्म स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसको डिजिटल प्लेटफर्म हाम्रो पात्र .com र नेपाली नेटवर्क .com संसारभरका नेपालीहरूले हामीलाई सुनिराख्नु भएको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसको आजको श्रृंखला पनि। विशेष गरी सरकारका 100 दिन कति काम भए पूरा, कति रहे अधुरा, सरकारले राम्रोसँग काम गर्न सक्यो कि सकेन, 100 दिनमा जुन 100 वटा शासकीय सुधारका बुदाहरू थिए सरकारले ती बुदाहरूलाई पूरा गर्न सक्यो कि सकेन, यो बीचमा सरकारका आलोचनात्मक पक्षहरूका बारेमा पनि हामी आज चर्चा र परिचर्चा गर्दैछौ। सरकारले भनेको छ सुशासन, भ्रष्टाचार रहित समाज र सबै नागरिकहरूले यो देशमा आफन्तत्व हुन पाउने गरी बाँच्न पाउने अधिकारको प्रत्याभूति गर्ने गरी जुन ढंगले चाहिँ सरकार अगाडि बढ़ेको दावी गरिरहेको छ त्यो अनुसारका क्रियाकलापहरू सरकारका भए कि भएनन्, आजको नेपाली बहसमा हामी ती नै विषयमा पनि चर्चा परिचर्चा गर्नेछौ। सरकार कुन कुन विषयमा बीचमा आलोचित हुन पुग्यो, सरकारका गृहमन्त्रीमाथि के विषयका प्रश्नहरू उठे, सरकारका गृहमन्त्रीमाथि छानबिन गर्न बनेको अच्युत प्रसाद भण्डारी नेतृत्वको समितिले बुझाएको प्रतिवेदन खोइ कता हरायो भन्ने खालका विषयहरूलाई पनि जोड्न चाहन्छौ। प्रधानमन्त्री बालिन शाहको सचिवालयले राहदानीमा नयाँ ठेक्का लगाउने जुन विषय बाहिर आएको थियो यसले अन्तर्राष्ट्रिय छविमा समेत आँच पुर्याएको छ। आदरणीय श्रोता, राहदानी विवादमा प्रधानमन्त्री कार्यालयले हस्तक्षेप अनावश्यक हो। यसमा प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयको दृष्टिकोण पनि फरक देखियो। परराष्ट्रले भने यसलाई सही हिसाबले सम्हालेको देखिएको छ। देशको छविसँग जोड्ने राहदानीमा विवाद हुँदा नराम्रो सन्देश गएको छ। यो विवादमा प्रधानमन्त्री कार्यालयले विदेशी राजदूतलाई समेत बोलाएको सुनिएको छ। विदेशी कूटनीतिज्ञसँग परराष्ट्र मन्त्रालय मार्फत कुरा गर्नुपर्दछ। यसमा एकदमै ठूलो गलत ब्लण्डर भएको छ राष्ट्रका लागि। यसैले गर्दाखेरि प्रधानमन्त्रीले तत्कालै सचिवालयका सदस्यहरूलाई हेरफेर गर्ने भन्ने बुझिएको छ, तर उहाँहरूले कला हेरफेर गर्दै हुनुहुन्छ। सचिवालयमा ककसको दबदबाका कारणले गर्दाखेरि राजधानी जस्तो विषयमा यो मुद्दामा विवाद आयो। जुनसुकै सरकार आए पनि, जुनसुकै व्यक्ति आए पनि ठूला ठेक्कामा चाहिँ लोपाप गर्ने दृष्टिकोणले गर्दाखेरि राष्ट्रको गरिमालाई नै आँचाउने कुरालाई चाहिँ नजरअन्दाज गर्दाखेरि भुल्दाखेरि चाहिँ अहिलेको यो परिस्थिति सिर्जना भएको छ। सरकारले राम्रो काम गर्नुपर्छ, सरकार देश र जनताको पक्षमा लाउनुपर्छ, लाग्नुपर्छ भन्ने खालका कतिपय विषयहरू सँगसँगै जोडिएर पनि आएका छन्। तर आजको नेपाली बहसमा हामी भन्न चाहन्छौं अब देश र राष्ट्रका लागि काम गर्नुपर्छ, ना कि कुनै व्यक्तिका लागि चाहिँ काम गर्ने। अबको यो मुलुक भनेको अहिलेको यो सरकार सफल बन्नुपर्छ, यो सरकार फेल हुने छुट छैन, यो सरकार नबन्ने छुट छैन, यो सरकार बन्नुपर्छ। तर सरकारले सही ट्र्याकमा काम गर्नुपर्छ, सरकार कुनै पनि हालतमा दुर्घटनामा फस्नु हुँदैन। आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ। दुर्घटना घट्दैछ, मृत्यु बढ्दैछ, चालकै लापरवाहीले 80% सवारी दुर्घटनाहरू भइरहेका छन्। सवारी आयात नीति पनि अवैज्ञानिक रहेको छ। पटक पटकका दुर्घटनाहरूले अकालमा नागरिकहरूले आफ्नो ज्यान गुमाउनु पर्ने बाध्यात्मक परिस्थिति छ। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ। आजको दिनमा जुन ढंगले सरकारका 100 दिन छन्, सरकारका शासकीय सुधारका कामहरू छन्, सरकारले के काम गर्न सक्यो त, जेएनजी विद्रोह पछि बनेको यो सरकार कुन ढंगले अगाडि बढ़िरहेको छ त, यसले सुशासन दिन सक्छ, यसले जनताका लागि काम गर्न सक्छ, जनमैत्री बन्न सक्छ। आजको नेपाली बसमा हामी चर्चा गर्दैछौ। जेएनजी आन्दोलनमा गोली चलाउनेको खोजी हुँदैछ, कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न पनि छन्, अध्ययन समितिले भेटेन सुरक्षा निकायको कमजोरी भन्ने विषयहरू पनि जोड़िएर आएका छन्। अहिलेको अवस्थामा प्रतिवेदन अध्ययन समिति प्रेमराज कार्की संयोजक रहेको समितिले भनेको छ, हामी अध्ययनको काम सकेर प्रतिवेदनको तयारीमा लागेका छौं, अहिलेसम्म सुरक्षा निकायमाथिको कार्यवाहीका सन्दर्भमा खासै कमजोरी देखिएको छैन, अब 2 दिनमा निष्कर्षमा पुग्ने उहाँहरूको भनाइ रहेको छ। त्यसैले गर्दाखेरि अब जेएनजी विद्रोहले जुन किसिमको राप र तापबाट एउटा क्रान्ति शुरूआत गर्यो, त्यसको विचारोपण गरी विद्रोह भयो, अब यसको औचित्यता पुष्टि गर्नका लागि सरकार तयार हुन सक्नुपर्दछ। आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ। विभिन्न राजनैतिक दलहरूका आफ्ना मतभेदहरू छन्, उनीहरूले आफूलाई मिलाउने प्रयत्न गरिरहेका छन्, एक ठाउँमा उभिने प्रयत्न गरिरहेका छन्, सफल हुन्छन् हुँदैनन्, यसको विषयमा पनि आज हामी चर्चा परिचर्चा गर्नेछौं। र विशेष गरी अब देश बन्ने कुरामा, मुलुक बनाउने कुरामा र मुलुकलाई सही बाटोमा पुर्याउने कुरामा सबै जिम्मेवार राजनीतिक दलहरू एक ढिक्का भएर अगाडि बढ़नुपर्छ, सरकारले सही बाटोमा लाग्नुपर्छ, सही बाटो अवलम्बन गर्नुपर्दछ र सबैको सरकारलाई साथ रहनुपर्दछ। यानकि सत्ताको उन्मादमा रहेर, सत्ताको माथमा रहेर जनता विरोधी काम गर्ने, देशको हित विपरीत काम गर्ने, होइन प्रधानमन्त्री प्रमुख जस्ता व्यक्तिहरूले जीपीटी बोल्ने, होइन यी यावत विषयहरूलाई चाहिँ सरकारले अब त्यसमा आफ्नो मुखमा लगाम लाउनुपर्छ, सम्हालिनुपर्छ। आजको नेपाली बसमा हामी चर्चा गर्नेछौं। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छौं, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
1: हेलो, भाइ तिमी पोखरा नै छौ नि है, मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमै प्रिन्ट भएको आइडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आइडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
3: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817682223।
4: ए आसरा, किन बोलाएको मलाई?
5: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
4: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
6: हाम्रा विशेषताहरू:
7: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
6: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
7: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
6: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
7: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
6: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
7: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र, वालिङ छ मिर्ती बजार चोकमा, पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 200 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806161052।
8: रेडियो आदिखोला 105.4।
1: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
9: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
1: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
9: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोप हुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
1: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा, सम्पर्क नम्बर 0364140696।
8: रेडियो आदिखोला 105.4
10: गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
11: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
12: हेलो। हजुर बुवा, यो पालि त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन। अब के गर्ने होला?
13: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
12: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
13: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
14: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलर कुखुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
13: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
14: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069866। पर्वत जाने गेट, सहारा एग्रोभेट,
15: रेडियो आदि खुला 105.4।

0: होइन के भयो, किन बन्द भएको हो गाडी?
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइछ।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त।
1: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
2: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
2: हामी कहाँ एक्साइट ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी पन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 0364415002, मोबाइल 98560405002 र 98460501।
3: रेडियो आदिखोला 105.4।
4: सुशासनमा भ्रष्टाचारी कुराहरूमा उहाँहरूकै मान्छेहरू कतिपय इन्भल्भमेन्ट भएको देखिन्छ। अब ठुल्ठुलो घटायो, 300 दिनभित्र तपाईँको चाहिँ बिहारी गाडीका काण्डहरू देखियो एउटा, त्यसपछि स्मार्टफोनका चाहिँ काण्ड घटनाहरू, त्यसलाई पनि कुनै तार्किक निष्कर्षतिर लगिएन। अनि तेस्रो कुरो चाहिँ तपाईँको चाहिँ गृहमन्त्रीमाथि जुन प्रश्न उठाएको थियो, त्यो प्रश्नको जुन छानबिनबाट चाहिँ छानबिन आयोग गठन गरेर छानबिनको प्रतिवेदन नै प्रकाशित गरिएन, त्यसलाई जनताको सुसूचित हुने अधिकारलाई त्यहाँ कुण्ठित गरियो र ती कुराहरू सार्वजनिक भएनन्। त्यस कारणले गर्दाखेरि जुन ढंगको पारदर्शिताका साथ, जुन ढंगले चाहिँ सारा जनताले थाहा पाउने सुशासनको चाहिँ क्रियाकलापमा अगाडि बढ्नु पर्थ्यो, त्यो क्षेत्र बढ्न सकेको छैन। त्यस्तै किसिमको तपाईँको चाहिँ सुकुम्बासी केसमा पनि सुकुम्बासीलाई पहिलोपल्ट वर्गीकृत गर्न सकेनन् एउटा कुरा। अरू कुरा होल्डिङ सेन्टरमा राखेका सुकुम्बासीहरूलाई त्यसको भविष्य के हो त? अब उनीहरू व्यवस्थापन कसरी हुन्छ त्यसको कुनै ग्यारेन्टी गरेको छैन, अस्त व्यस्त ढंगले छोडेका छ। अब त धेरै ठाउँमा चाहिँ पदाधिकारीहरूलाई राजीनामा दिन लाएर त्यसको नियुक्तिहरू प्रक्रिया पनि पूरा गरेका छैन। त्यस कारणले गर्दाखेरि कामहरू शुरू गरेका छन् तर धेरै ठाउँमा चाहिँ लथलिङ्ग छोडेका छन्। त्यस कारणले गर्दाखेरि सरकार एउटा जिम्मेवार सरकारको हिसाबमा अगाडि बढेको जस्तो देखिया छ।
5: होइन, सरकार चाहिँ सही बाटोमा छैन, सही ट्र्याकमा छैन। जनतालाई सेवा सुविधा दिने नाममा जनतालाई रोजगारीको हिसाबले अब भ्रष्टाचारीहरूको होइन एक एक गरी चाहिँ सम्पत्ति छानबिनदेखि लिएर सम्पत्ति शुद्धिकरणमा सरकार निर्मम बनेको छ नि त, होइन हाङ्गेलीजी? अहिले
4: हजुर त्यो सरकार निर्मम भनेको छ, त्यो बन्नुपर्छ र भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ भन्ने कुरा म एकदम सहमत छु। किन सहमत छु भने भ्रष्टाचार नेपालको एकदम सबभन्दा ठूलो समस्याभित्रको एउटा समस्या हो। तर के छ भने भ्रष्टाचार आफ्नो भ्रष्टाचारीलाई केही नगर्ने, अनि त्यसपछि राष्ट्रिय आग्रह र पूर्वाग्रह राखेर केही व्यक्तिहरूलाई चाहिँ भ्रष्टाचारमा छानबिन गर्ने।
5: अनि तपाईँको पार्टी सभापतिले पनि भन्नुभएको छ नि त, गगन कुमार थापाजीले, भ्रष्टाचारीहरू जोसुकै होस्, नेपाली कंग्रेसको होस्, कसैको होस्, होइन कसैलाई पनि नछोड्नुहोस्, हामी सहयोग गर्न तयार छौं सरकारलाई, तर देशको विपक्षमा बोल्ने, सरकारले चाहिँ गलत बाटोमा हिँड्ने छुट छैन, यदि त्यो भयो भने कंग्रेसले खबरदारी गर्छ भनेर उहाँले त भन्नै भएको छ नि, होइन?
4: त्यसमा मेरो असहमति होइन, त्यसमा मेरो सहमति हो। तर सरकारले के गर्यो भने तपाईँको चाहिँ गृहमन्त्रीमाथि जुन आरोप लाग्यो, तर त्यो आरोप लागेको चाहिँ गृहमन्त्रीको माथि छानबिन भएको प्रतिवेदन सार्वजनिक नगरिकन उहाँलाई पुनर्वहाली गर्यो। अनि त्यो प्रतिवेदनको दोषी त्यो प्रतिवेदन के थियो भन्ने कुरा जान्ने अधिकार त नेपाली जनतालाई छ नि त, त्यो जान्ने हक त नेपाली जनतालाई छ। अब बिवाइडी गाडीमा चाहिँ छानबिन उहाँहरू हिजो प्रतिपक्षमा हुँदाखेरि चाहिँ एकदम संसदीय छानबिन चाहिन्छ भन्नुहुन्थ्यो, पूर्व न्यायाधीशको चाहिँ अध्यक्षतामा छानबिन समिति गठन गर्नुपर्छ भन्थ्यो। तर आज चाहिँ तपाईँको चाहिँ एउटा सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गर्यो, त्यो छानबिन समितिको फाइन्डिङ पनि के हो भने कुरा चाहिँ बाहिर ल्याए, स्मार्टफोनको चाहिँ काण्ड त्यही हो। अब जहाँ चाहिँ उहाँहरूको चाहिँ एकजना पूर्व मन्त्री उहाँहरूको बालवाला सांसद त्यसो पर्यो, उहाँको अर्थमन्त्रीको चाहिँ प्रश्न माथि पनि प्रश्न उठ्यो, अनि उहाँहरू आफ्नो मान्छेमा चाहिँ प्रश्न उठेको चाहिँ उहाँहरू कुनै पारदर्शी ढङ्गको छानबिन नगर्ने, अनि त्यसपछि तपाईँ के छ भने अरूको बारेमा छानबिन गर्दाखेरि त्यस्तै तपाईँको एउटा आशंका र एउटा संशय के जन्मायो भने अब यो जम्मै छानबिन आफ्ना र अर्काको छुटाएर गर्न थालिसकेपछि छानबिनको नियतमाथि शङ्का आउँछ, छानबिनको आशयमाथि शङ्का आउँछ। त्यसैले गर्दाखेरि तपाईँ के छ भने उहाँहरूको छानबिन कति पारदर्शी छ, उहाँहरूको छानबिन कति न्यायिक छ, उहाँहरूको छानबिन कति निष्पक्ष छ भन्ने कुरामा पनि आज प्रश्न उठेका कारण चाहिँ त्यो
5: होइन। आङ्गेलजी, अब पासपोर्ट ठेक्काको कुरा पनि उठ्या छ होइन, सरकारले चाहिँ अब एक कम्पनीबाट छुटाएर अर्कोलाई दिने, त्यहाँ सचिवालयको पनि गम्भीर त्रुटिका विषयहरू आएका छन्। बालिनले प्रधानमन्त्रीजीले चाहिँ सचिवालयका सदस्यहरू हेरफेर गर्दै हुनुहुन्छ भन्ने विषय पनि आएको छ, सुशासनको सुरुवात पनि त छ नि होइन।
4: पासपोर्टको पनि तपाईँ के छ, तपाईँ पासपोर्टको छानबिनको बारेमा पनि त्यहाँनिर देखियो नि त उहाँहरूको चाहिँ तपाईँ के छ त्यहाँनिर त्यो पासपोर्टको चाहिँ छानबिन गरेर एउटा निष्पक्ष र पारदर्शी ढंगले जाने कुरा भन्दा पनि एउटाबाट ठेक्का लिएर कोसेर अर्को ठेक्का दिने जुन नियत देखियो त्यसले त उहाँहरूको नै नेतृत्व सभा देखिएन नि त। त्यस कारणले गर्दाखेरि मेरो चाहिँ भनाइ के हो भने तपाईँ चाहिँ ठिक छ छानबिन गर्नुपर्छ, छानबिन त
5: सय दिन र उहाँहरूका चाहिँ शासकीय सुधारका 100 बुदाहरू त्यसो भए क्रमशमा कार्यान्वयनको पाटोमा भन्दा पनि त्यसले चाहिँ थप द्वन्द्व निम्त्याउने खतरा हो।
4: त्यसमा यस्तो हो, 100 तपाईँको चाहिँ 100 जुन चाहिँ कार्यसूची उहाँहरूले ल्याउनु भएको छ, मलाई लाग्छ त्यो सबै कार्यसूची उहाँहरूले कार्यान्वयन गर्नु भएको छैन। उहाँहरूले कार्यान्वयन गर्न खोजेको पारमा करिब करिब तपाईँको चाहिँ 1/3 जति एजेन्डामा उहाँहरू प्रवेश गर्नु भएको छ, एक नम्बर कुरो। अब दोस्रो नम्बर कुरो, उहाँहरूले सय दिनमा जस्तो सहकारीको ठगी बुद्धाको बारेमा चाहिँ पनि उहाँहरूले कुरा उठाउनु भएको छ। त्यहाँ पनि एउटा ठुलो चाहिँ विवाद के खडा भइदियो भने त व्यक्तिले ठगी गर्दैन, त्यसलाई राज्यले तिर्ने जुन किसिम मनस्थिति र जुन किसिम चाहिँ दृष्टिकोण उहाँहरू ल्याउनु भएको छ त्यो आफैमा अत्यन्त खराब छ, किनभने तपाईँको ठग्ने एक खाले ठग्ने, ठगेर भाग्ने, ठगेर खाने, लु देश चाहिँ समाजको पैसा, जनताको पैसा लुट्ने, अनि त्यो पैसा राज्य कोषबाट तिर्छु भन्दाखेरि त्यो चाहिँ आम जनताले तिरेको ट्रेस ट्याक्सबाट, आम जनताले तिरेको करबाट चाहिँ पैसा तिर्न खोज्नु त्यो अत्यन्त गलत नियत हो, त्यो अत्यन्त खराब नियत हो। त्यसले तपाईँको चाहिँ एउटा गलत प्रविधि र एउटा गलत परम्पराको चाहिँ सुरुवात गर्छ, त्यस कारणले गर्दा त्यो आफैमा त्यो एउटा आफैमा पोलिसी करप्सन हो।
5: तर आज मर्निङ सो अफ द डे भन्छ, अब नेपाली जनताले कहिलेसम्म दुःख पाउने त्यसो भए, अब यो दुइटैको सरकारले पनि सही बाटोमा सही काम गर्न सक्दैन भन्ने खालको जुन हाम्रो एउटा निराशाको कुरा छ नि होइन, अब यसलाई चाहिँ पूरा गर्न सकिएन भने चाहिँ अब यो कहिलेसम्म ल्याब टेस्ट हुने क्या, पोलिटिकल ल्याब टेस्ट देश चाहिँ आङ्गेलजी
4: होइन, पोलिटिकल ल्याब टेस्ट यस्तो भयो तपाईँको अब यो सुशासन कुरा चाहिँ एउटा पोलिटिकल ल्याब टेस्ट, सबै कुरामा पोलिटिकल ल्याब टेस्टमा लगाएको छ उहाँहरू जस्तो। अब अन्तर्राष्ट्रिय सम्बन्ध पनि त्यति राम्रोसँग सुचारू ढङ्गले अन्तर्राष्ट्रिय सम्बन्ध कायम गरेको जस्तो देखिया छैन, एउटा एक नम्बर कुरो। अब जस्तो इन्डियासँग धेरै व्यापारिक समस्याहरू आइरहेको देखिन्छ एउटा चाहिँ, अब चाइनासँग पनि त्यति खुलास्तो सम्बन्ध विकास भएको देखिया छैन दोस्रो नम्बर कुरो। अनि तेस्रो नम्बर कुरो तपाईँ के छ भने अब यो जुन जति संवैधानिक निकायहरू छ ती संवैधानिक निकायहरूमा पनि उहाँहरूको खुला हस्तक्षेप र तपाईँ के छ भने जुन किसिमको शक्ति पृथकीकरणको सिद्धान्त छ त्यो सिद्धान्त अनुसार सबै संवैधानिक निकायहरूले स्वतन्त्र र निष्पक्ष ढङ्गले काम गर्न पाउने अधिकारलाई पनि उहाँहरूले ठाउँ ठाउँमा हस्तक्षेप गराएको छ। त्यस्तै किसिमको त्यस्तै किसिमको यो 100 के देखियो भने प्रधानमन्त्रीले संसद पूर्ण रूपमा त उपेक्षा गरेको देखियो, किनभने अब संसद भनेको तपाईँको जनताको सर्वोच्च निकाय हो, आम जनताले आफ्नो मत दिएर अख्तियारी दिएर संसद निर्वाचित गराएको हुन्छ, त्यो संसदमा गरिने प्रश्न भनेको जनताको प्रश्नहरू हुन् र त्यो जनताको प्रश्नहरू गरिँदाखेरि प्रधानमन्त्री त्यहाँ उपेक्षा प्रधानमन्त्री उपेक्षा गर्नु भनेको जनताप्रतिको उपेक्षा हो र त्यो त्यस्तै एउटा तपाईँको स्वास्थ्य लोकतान्त्रिक पद्धतिको विकास गर्ने कुरामा र स्वस्थ लोकतान्त्रिक पद्धतिलाई सञ्चालन गर्ने कुरामा त्यसले ठूलो बाधा पुर्याएको देखिन्छ। त्यस कारणले गर्दाखेरि अब अहिलेको चाहिँ सरकारको के देखियो तपाईँको भने उहाँहरूको लोकतन्त्रप्रतिको प्रतिबद्धता अत्यन्त फिटौलो कमजोर देखियो एक नम्बर कुरो। दोस्रो नम्बर कुरो न्यायपालिकामा र त्यो जुन संवैधानिक निकायहरूमा हस्तक्षेपले त्यसको स्वतन्त्र अस्तित्वलाई स्वीकार गरेको पनि देखिएन दोस्रो नम्बर कुरो। अनि अर्को कुरो चाहिँ के हो भने राष्ट्रियताको सवालमा उहाँहरूले जुन किसिम अभिव्यक्ति प्रधानमन्त्री दिनुभयो, नेपालले इण्डिया चाहिँ भारतीय भूमि मिचेको छ भन्ने जुन किसिमको चाहिँ आशाको मन्तव्य दिनुभयो त्यसलाई अहिलेसम्म तपाईँहरूले उहाँहरूले अफिसियल्ली पनि र उहाँले व्यक्तिगत ढङ्गले पार्लियामेन्टभित्र आएर खण्डन गर्नु भएको छैन। त्यस कारणले गर्दाखेरि उहाँहरूको नियत के हो भन्ने कुरा पनि जनताले बुझ्न सकेका छैन र उहाँहरू कुन इन्टेन्सन कुन एटिच्युडका साथ उहाँहरू गइरहनु भएको छ त्यसको पनि जनता प्रश्न हुन सक्छ।
5: अनि प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस पनि त बिरामी अवस्थामा छ नि त अहिले, आङ्गेलजी समस्यामै छ नि होइन?
4: समस्या त पार्टीभित्रको त्यो हाम्रो आन्तरिक छलफल बहस छलफल छँदैछ, त्यसले एउटा त्यो त तपाईँको चाहिँ नेपाली कांग्रेसभित्र बहस छलफल त्यो चलिरहेकै कुरा हो। किनभने तपाईँको चाहिँ आम जनतालाई के थाहा छ भने नेपाली कांग्रेस हिजो एउटा चाहिँ विशेष महाधिवेशन र नियमित महाधिवेशन दुर्विकृत भएको थियो र त्यस कारणले गर्दाखेरि ती बहसहरू छलफलहरूको एउटा चाहिँ वैधानिक छलफल र विवादलाई
5: होइन अब तपाईँको विषयमा त खासै केही रहेन, तपाईँले त क्याम्प चेन्ज गरेर यता गगनजीतर्फ वा कंग्रेसतर्फ आइ नै सक्नु भएको छ, कतिपय त क्रियाशील सदस्य त अध्यापदिक नगराउनेहरू त अब महाधिवेशनमा छुट्नुहुने भयो नि त अब उहाँहरू होइन?
4: कसैको पक्ष भन्दा पनि म नेपाली कांग्रेसको आधिकारिक र अफिसियलिटी निर्वाचन आयोग र चाहिँ सर्वोच्च अदालतले जुन फैसला र निर्णय दिएको छ र त्यो अफिसियलिटी र पार्टीलाई यो संकटको घडीमा पार्टीलाई संस्थागत गरेर अगाडि जानुपर्छ र पार्टीलाई सबलीकरण गरेर जानुपर्छ र त्यसमा सबै कार्यकर्ताले योगदान गर्नुपर्छ भन्ने दृष्टिकोणसित म अगाडि आएको हुँ। अब यसमा तपाईँको चाहिँ अब अहिले पनि तपाईँको असहमतिको छलफलहरू चलिरहेको छ, पार्टीभित्र वार्ताहरू चलिरहेको छ, तर के छ भने धेरै साथीहरूले अध्यावधि गरिसक्नु भएको छ, त्यसमा केही नेताहरू छुट्नु भएको छ, त्यो बाहेकहरू सबै साथीहरू आइसक्नु भएको छ।
5: तर अब कंग्रेसलाई एक ढिक्का बनाएर लैजान सक्ने सामर्थ्य नेतृत्वले किन राखिरहेको छैन?
4: अब यो चाहिँ तपाईँको चाहिँ यो अहिले नेपाली कांग्रेसभित्र मैले भने नेपाली कांग्रेसभित्र बहस नैतिक बहस पनि होइन, नेपाली कांग्रेसभित्र बहस वैधानिक र संवैधानिक विधानगत बहस पनि होइन, यो बहस राजनीतिक बहस हो र यो राजनीतिक बहस अधिवेशन यो नेपाली कांग्रेस 15 महाधिवेशन उन्मुख भइसकेको परिस्थितिभित्र यो खालको राजनीतिक बहस हुनु अत्यन्त अस्वाभाविक होइन।
5: तर कंग्रेस जुन प्रतिपक्षको प्रमुख प्रतिपक्षी दलको एउटा भूमिकामा छ, संसदीय अभ्यासमा केही नयाँ अनुहारहरू पनि यतिखेर संसदमा देखिएका छन्, उहाँहरूको जुन तरिकाको चाहिँ खबरदारी जुन तरिकाको चाहिँ प्रेसर हुनुपर्ने हो त्यो ढंगले उहाँहरू प्रस्तुत हुन सक्नु भएको छ आजको दिनमा?
4: यस्तो अब आजको दिनमा तपाईँले चाहिँ जुन प्रश्न उठाउनु भएको छ, अहिलेसम्म नेपाली कांग्रेस एउटा लोकतान्त्रिक पार्टी हो, नेपाली कांग्रेसले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा जुन चलेको प्रचलित चलन 100 डेज हनीमुनको पिरियडभित्र नेपाली कांग्रेसले त्यस्तो ठूलो चाहिँ तपाईँको सरकारले गरेको कतिपय गल्तीमा पनि नेपाली कांग्रेसले सशक्त विरोध गरेको छैन, किनभने बेनिफिट अफ डाउट सरकारले आजभन्दा भोलि केही गर्ला कि आजको गल्ती भोलि सुधारला कि भनेर यो 100 दिनसम्म नेपाली कांग्रेसले हेरेको छ। अब नेपाली कांग्रेस हिजोकै रूपमा र हिजोकै विरोधको शैलीभित्र रहँदैन, अब नेपाली कांग्रेस सशक्त ढंगले प्रतिवाद गरेर त्यो 100 दिनको चाहिँ हनीमुन डेज पनि सकेको कारणले गर्दाखेरि अब अझ अलिक बढी सशक्त प्रतिपक्षको भूमिका नेपाली कांग्रेस आउँछ।
5: हस्त, यहाँको महत्वपूर्ण समय र सम्वादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आङ्गेलो शेर्पाजी नमस्कार, गुड मर्निङ।
4: हस्त, थ्याङ्क यू बमजी।
5: उहाँ नेपाली कंग्रेसका नेता आङ्गेलो शेर्पा धनी श्रोता नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछ।
6: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सम्बन्धी
7: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपड़ाहरू पनि चाहिएको थियो, भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
8: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
7: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपड़ाहरू तथा अर्डर बमोजिमका कपड़ाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
8: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308029।
9: किन मुख छोपेर हाँसेकी हो र सबिना, दाँतमा समस्या भयो कि के हो?
8: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
9: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
8: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरूङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
9: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
0: हाम्रा सेवाहरू
9: दाँत तथा मुखको परीक्षण,
0: दाँतको एक्सरे,
9: दाँत सफा गर्ने,
0: दाँत टल्काउने,
9: मुख गनाउने समस्याको उपचार,
0: दाँत रङको सिमेन्ट भर्ने,
9: दाँतको जरेदेखिको उपचार,
0: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
9: साधारण दाँत निकाल्ने,
0: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
9: बुद्धि बंगरा माथि पलाएको गिजा काट्ने,
0: गिजाको शल्यक्रिया,
9: कृत्रिम दाँत राख्ने,
0: दाँत रङको वा मेटलको खुल लगाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार
0: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
10: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
9: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आर्ट बीआईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा।
0: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363590025, मोबाइल 9860404822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
3: रेडियो आदि खुला 105.4
11: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
12: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
11: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
12: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
11: आईएमई गरौ।
13: World Cup to World Cup. 4 वर्षको

0: 2026 को अवसरमा CGTVले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% EMI को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप CGTV, खेल सँगै भरोसा सँगै।
1: अब घरमै
2: निशान फार्मेसीमा डाक्टर आउने सूचना।
3: यही असार 20 गते शनिबारका दिन
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशेचन आउँदै हुनुहुन्छ।
3: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
2: साथै उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल चोक, प्रोप्राइटर गीता तिवारी। फोन 0363-441-163, मोबाइल 98461-98870।
3: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 20 गते शनिबार।
4: रेडियो आदि खुला 105.4 नेपाली बहस का साथ में प्रीति तैयारी चलचौ ग्लोबल आईडी बैंक सबैका लागि बैंक डिश होम फाइबर नेट।
5: यतिखेर हाम्रो देशमा स्वतन्त्र नागरिक सभाका संयोजक वरिष्ठ पत्रकार ऋषि धमला हुनुहुन्छ। धमलाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। हजुर हजुर, सुन्दै हुनुहुन्छ, आराम हुनुहुन्छ। नमस्कार, गुड मर्निङ। गुड मर्निङ, गुड मर्निङ, सुन्दै हुनुहुन्छ? हेलो
6: हेलो,
5: आराम हुनुहुन्छ, सुन्दै हुनुहुन्छ मलाई?
6: राम्रो छ, सुनेर फोन चाहिँ राम्रो छ, सुन्दैन?
5: सुनिया छैन मेरो अडियो। सुन्दै हुनुहुन्छ अहिले? हामीसँग स्वतन्त्र नागरिक समूहका संयोजक वरिष्ठ पत्रकार ऋषि धमला हामीसँग जोडिनु भएको छ। हामी फेरि ट्राई गर्छौँ उहाँलाई चाहिँ, ऋषि धमला, उहाँसँग कुराकानी गर्दैछौँ। र उहाँहरूले आज माइतीकर मण्डलामा अब सरकारका सय दिनका विषयमा खबरदारी गर्दै हुनुहुन्छ। र चाहिँ अब कुनै पनि हालतमा अब नागरिकहरू सड़कमा आउनुपर्छ, नागरिकहरू विस्तारै आफ्नो यो जनताको पक्षमा उभिनुपर्छ, देश र जनताको पक्षमा आवाज उठाउनुपर्छ भनेर उहाँहरू पनि आइरहनु भएको छ। आजको दिनमा अब सरकारले कसरी काम गरिरहेको छ, स्वतन्त्र नागरिकहरूले सरकारलाई कसरी दबाव दिन्छन्, स्वतन्त्र नागरिकहरूको समूहले के काम गर्दैछ, आजको हामी नेपाली बहसमा कुराकानी गर्दैछौं। सरकारका सय दिन पूरा भएका छन्। सरकारले अहिलेको अवस्थामा जनमैत्री काम गर्न सकेको छ, सरकार सुशासनको पक्षमा छ, सरकार मर्निङ सो अफ द डे को पक्षमा छ, त आज हामी बहस गर्नेछौ स्वतन्त्र नागरिक समूहका संयोजक वरिष्ठ पत्रकार ऋषि धमलाजीसँग। धमलाजी नमस्कार, स्वागत छ यहाँलाई, सुन्दै हुनुहुन्छ? नमस्कार, गुड मर्निङ।
6: अर्को फोनमा गरौँ, किनकि यो फोनमा राम्रोसँग सुन्दैन, आवाज आएन।
5: हुन्छ, उहाँलाई चाहिँ हामी फ्री ट्राई गर्छौं। र विशेष गरी अहिले जुन किसिमले उहाँहरूले एउटा अभियानको शुरूआत गर्नुभएको छ, त्यसमा चाहिँ आज माइतीकर मण्डलामा उहाँहरूले चाहिँ सरकारका विरूद्धमा र सरकारले गरेका कामका विषयमा चाहिँ खबरदारी गर्ने बताउनु भएको छ। र अहिलेको अवस्थामा नेपाली बहसमा हामी स्वतन्त्र नागरिकहरूसम्मको यो अहिलेको अवस्था, उहाँहरू किन चाहिँ आन्दोलित हुनुभएको हो, किन चाहिँ सरकारको खबरदारी के हो, उहाँहरूले के काम गर्दै हुनुहुन्छ, र सरकारका शासन शासकीय सुधारका कामहरूमा उहाँलाई जुन किसिमले उहाँहरू अगाडि बढ्न खोजिरहनु भएको छ, त्यसमा जनताको साथ हुन्छ त, जनता उहाँहरूको पक्षमा छन् त, आजको नेपाली बहसमा हामी चर्चा परिचर्चा गर्नेछौ। आदरणीय श्रोता, अहिलेको अवस्थामा हामी विशेष गरी यो देशमा जसरी भाद्र 23-24 जयन्ती विद्रोह भयो, विद्रोह पछाडि जनताले राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो दलका रूपमा स्थापित गरेर मत गरे, दुईटै नजिकको सरकार गठन गरे, त्यस पछाडि जनताले चाहेको आकांक्षा अनुसारको एउटा सरकार बन्यो, तर यो सरकारले डेलिभरी दिने कुरामा, यो सरकार निर्विवाद बन्ने कुरामा, यो सरकार अगाडि बढ़ने कुरामा चाहिँ केही मतभेदहरू, केही विचलनहरू देखिएका छन्। त्यसको विषयमा स्वतन्त्र नागरिकको समूहले खबरदारी गर्दैछ। आज स्वतन्त्र नागरिक समूहका संयोजक ऋषि धमला वरिष्ठ पत्रकार हामीसँग हुनुहुन्छ। धमलाजी नमस्कार, स्वागत छ, अहिले सुन्दै हुनुहुन्छ? तपाईँहरू आज स्वतन्त्र नागरिक समूहको एउटा प्रतिनिधित्व गरेर, नेतृत्व गरेर सड़कमा जाने तयारीमा हुनुहुन्छ, माइतीकर मण्डलामा चाहिँ केही कार्यक्रमहरू राख्नु भएको परिस्थिति स्थिति छ, सरकारलाई यहाँहरूको खबरदारी के हो, तपाईँहरू के गर्दै हुनुहुन्छ?
6: अब स्वतन्त्र नागरिक अभियानले सरकार बनेको 100 दिनको अवसरमा अब नागरिकहरूको विचार के छ, यो नागरिकहरूले सरकारको काम कारवाहीलाई कसरी हेरेको छ, सरकारले 100 दिनको अवसरमा सुशासनमा कति प्रगति गर्यो, जनतालाई सुशासनको प्रत्याभूति सरकारले दिन सके कि सकेन, भ्रष्टाचार अन्त्य नेपाली जनताको चाहना हो र भ्रष्टाचारका काण्डहरूमा यो सरकार कति सफल भयो, फाइलहरू खोल्न र दोषीलाई कारवाही गर्ने जुन प्रक्रिया अगाडि बढाउन सरकारले सके कि सकेन, अथवा विकास निर्माणमा सरकारले के गर्यो, खास गरी भनियो भने विगतमा जनताको एउटा चाहना ठुलो थियो र जनमत पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले के दियो भन्दाखेरि, किन दियो भन्दाखेरि विकास निर्माण एकदम तीव्र गतिमा होस्, समृद्धि र विकासको यात्रा अगाडि बढोस् र युवाहरूले स्वदेशमै रोजगारी पाओस्, विदेश जान नपरोस् र लगानीकर्ताहरू अब उत्साहित भएर नेपालमा चाहिँ लगानी गर्न तयार होस्, विदेशी स्वदेश सबै, त्यो किसिमको एउटा जनमत चाहिँ यो सरकारलाई जनताले किन दियो भन्दाखेरि विगतमा पुरानो दलले काम गर्न सकेन, न विकास गर्न सक्यो, न सुशासन दिन सक्यो, न तपाईँको भ्रष्टाचारीलाई कारवाही गर्न सक्यो, अब नयाँ सरकार राष्ट्रिय स्वतन्त्र पार्टीको विजय मतको सरकारले चाहिँ जनताको चाहना अनुसार काम गर्नुपर्छ भन्ने व्यापक रूपमा नागरिकको अहिले पनि चाहना छ, संकल्प पनि छ, सोच पनि छ, चिन्तन पनि छ, तर नागरिकहरूको चाहना अनुसार सरकारले काम गर्न सके कि सकेन, सरकारले कहाँ चाहिँ कमी कमजोरी गर्यो भनेर खबरदारी गर्नको लागि स्वतन्त्र नागरिक अभियानले आज माइतीघर मन्देलामा सरकारको काम कारवाहीको बारेमा, सरकारले चालेका कदमहरूको बारेमा, पारेन्साको नेतृत्वको सरकारको 100 बुदा जो वाचा पत्र अनुसार काम भए कि भएन, वाचा पत्रमा सरकार कहाँ छुट्यो, सुशासनको लागि सरकारले कति राम्रो काम गर्न सक्थ्यो, कति गर्यो, कति गर्न चाहेर पनि गर्न सकेन भन्ने बारेमा आज हामी एउटा बहस गर्नेछौँ। हामी तटस्थ निष्पक्ष छौँ खेमजी, हामी आग्रह पूर्वाग्रह नराखिकन सरकारको 100 दिनको आज मूल्याङ्कन गर्छौँ।
5: होइन, अब सरकार सही बाटोमा छ कि छैन, ऋषि धमलाजी तपाईँ पत्रकार पनि हो, होइन, वरिष्ठ पत्रकार हो, त्यसको राजनीति पनि राम्रोसँग बुझ्नु भएको छ, हिजोका राजनीतिज्ञहरूसँग राम्रो साथ संगत गर्नु भएको छ, जनताले जुन किसिमले विश्वास गरे, जुन किसिमले भरोसा गरे, अहिले धेरै आलोचनाहरू पनि सरकारले ब्याउनु पर्यो, पासपोर्ट ठेक्का प्रकरण होस् कि वा बीवाईडी गाडीका काण्डहरू हुन् कि, होइन, त्यसपछि गृहमन्त्रीको प्रतिवेदनका विषयहरू हुन् कि, सीमाका विषयहरू हुन् कि, बग्रेल्ती कुराहरू आइरहेका छन्, यसलाई सुशासन मान्ने कि अब सरकार चाहिँ कता कता चिप्लिरहेको भन्ने मान्ने?
6: होइन, सरकारले अब कमी कमजोरी गर्ने छुट छैन है, वर्तमान सरकारलाई, राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व सरकारलाई, बालनसाको नेतृत्व सरकारलाई कुनै पनि हालतमा कमी कमजोरी गर्ने छुट छैन, यो सरकारले गल्ती गर्नै पाउँदैन, गल्ती गर्नै मिल्दैन, यो सरकारले भ्रष्टाचारको छ नि, कुनै पनि काण्डहरूमा यो सरकार उछिनु हुँदैन, यो सरकारले त भ्रष्टाचारलाई कारवाही गर्ने हो, सुशासन दिने हो, त्यसैले गर्दाखेरि जनताको चाहना अनुसार यो सरकार अगाडि बढ्नुपर्छ, जनताकै एजेन्डालाई सरकारले सर्वस्वीकार्य चाहिँ एउटा गरेर जनताको भावना अनुसार विकास पन्थीमा अगाडि बढ्नुपर्छ। तपाईँले भन्नुभयो यो सरकार बनिसकेपछि केही काण्डहरू बाहिर आएको छ, तर त्यो प्रमाणित भएको छैन। आजको दिनमा स्वतन्त्र नारी अभियानले सरकारले भ्रष्टाचार गर्यो भनेर भन्ने पक्षमा आफूलाई पुर्याएको छैन, तर सरकार काहीँ चुक्दैछ कि, सरकारले काहीँ कमी कमजोरी घट्दैछ कि, अथवा यो सरकारले फेरि जनताको चाहना अनुसार किन काम गर्न सकेन, सरकार कतै अल्मलिएको छ कि, उमलिएको छ कि भन्ने हाम्रो खबरदारी हो, तर यो सरकारप्रति हाम्रो आस्था, विश्वास, भरोसा स्वतन्त्र नागरिकको किन छ भन्दाखेरि यो सरकारले भ्रष्टाचार गर्ने छुट छैन, भ्रष्टाचार गर्दैन, बालेन्साले प्रधानमन्त्रीले भ्रष्टाचार गर्नुहुन्न भन्ने कुरामा मलाई विश्वास छ, किनभने भ्रष्टाचारीलाई यो सरकारले कारवाही गर्नै पर्छ र भ्रष्टाचारका काण्डहरूको फाइल यो सरकारले खोल्न सकेन। मेरो प्रश्न कहाँनिर भन्दाखेरि 100 दिनमा सरकारले धेरै भ्रष्टाचारको फाइलहरू खोल्नु पर्थ्यो, ती फाइलहरू खोल्नको लागि सरकारले किन खुट्टा कमाइराखेको छ? मेरो आग्रह हो, प्रधानमन्त्री यति शक्तिशाली प्रधानमन्त्री हुनुहुन्छ, एक्सन ओरिएन्टेड प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई अपार जनमत छ, समर्थन छ, यत्रो अपार जनमत प्राप्त सरकारले पनि किन भ्रष्टाचारको काण्डहरूको फाइल खोलेर भन्ने मेरो प्रश्न हो।
5: सुशासनको फाइलहरू खुलिरहेका छन् होइन, कतिपयलाई सम्पत्ति शुद्धिकरण लागिरहेको छ, भीआईपी वीवीआईपी भनेर चाहिँ दर्जा दिएका व्यक्तिहरू पनि खोरमा छन्, विभिन्न घरानाका व्यक्तिहरू पनि खोरमा छन् होइन, यहाँले देखिरहनु भएको छ नि त।
6: होइन, ठुलो ठुलो काण्डहरूको फाइल कहाँ खोलेको छ? जस्तो हाम्रो देशमा 25-30 वटा काण्ड छ, ती काण्डको फाइल, नक्कल भुटान शरणार्थीको काण्डको फाइल खुल्यो, गिरवन्त स्टेटको फाइलहरू खुल्यो, वाइटबरीको फाइलहरू खुल्यो,
5: छैन
6: आर्मीगम भ्रष्टाचार काण्डको फाइलहरू खुल्यो, धेरै काण्डहरू छ हाम्रो देशमा, ओमी काण्डको फाइलहरू खुल्यो, यति प्रकरणको भाषाहरूको कान्डहरूको फाइल खुल्यो खुलेको छैन यसैले गर्दाखेरि सरकारले भ्रष्टाचारको काण्डहरूको कुरा गर्दा पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको भ्रष्टाचारको काण्डहरूको छ नि पहिलो रिपोर्टिङ गर्ने मान्छे म हो नि त होइन
5: हो त्यहाँ भइसकेर दौडिरहेको दृश्य चाहिँ तपाईँले देखाउनु भएको नि भाइ त भाइलाई
6: मैले गएर देखाएको मान्छे पनि हो त्यहाँ गएर अन्त स्पोर्ट रिपोर्टिङ गरेको मान्छे पनि म हो नि हाम्रो देशमा तमाम छ नि भ्रष्टाचारका काण्डहरूको सबै फाइल अब यो सरकारले खोल्नुपर्छ यो सरकारले अब जनताको चाहना हुन्छ जनताको भावना अनुसार काम गर्नुपर्छ यो सरकारले छ नि अब डेलिभरी दिनुपर्छ जनतालाई डेलिभरी दिनुपर्छ किन डेलिभरीमा यो सरकार अब कहीँ पनि सुक्न मिल्दैन यो सरकारले गल्ती गर्नै मिल्दैन राष्ट्रिय एयरपोर्टको भ्रष्टाचारको काण्डहरूको छ नि पहिलो रिपोर्टिङ गर्ने मान्छे म हो नि त होइन
5: हो त्यहाँ भइसकेर दौडिरहेको दृश्य चाहिँ तपाईँले देखाउनु भएको नि भाइ त भइरहेको
6: मैले गएर देखाएको मान्छे पनि हो त्यहाँ गएर अन्त स्पोर्ट रिपोर्टिङ गरेको मान्छे पनि म हो नि

0: सरकार हो नि त जिन्जी आन्दोलनपछि जिन्जी विद्रोहपछि जसरी आम निर्वाचन भयो त्यो आम निर्वाचनले राष्ट्रिय सरकारलाई विजय मत दियो भालेन्सा प्रधानमन्त्री बन्नु युवाहरूको चाहना अनुसारमा प्रधानमन्त्री बन्नुभएको हो नि होइन नेपाली जनताले मलाई मन पराएको हो नि होइन नेपाली जनताको आस्था विश्वास र भरोसा र भालेन्सातिर छ नि अझै पनि तर त्यो विश्वासलाई कुनै पनि हालतमा हामीले चुप्प दिनु हुँदैन त्यो विश्वासमा कुटरायत गर्नु हुँदैन
1: एकदेखि कसरी हुनु भएको छ होइन त्यो अभियानमा चाहिँ को को जोडिनु भएको छ उहाँहरूको खबरदारी कतिको पुग्छ सरकारले तपाईँहरूलाई चाहिँ होइन तपाईँहरूको खबरदारीले चाहिँ आत्मसात गर्छ कि गर्दैन नागरिकहरूको खबरदारीले त सरकारले सुन्दैन नि त अहिले त सरकार त आफ्नै होइन कानमा तेल हालेर सुत्या छ सरकार आफ्नै लयमा अगाडि बढ़िरहेको छ कसैका कुरा त सुन्दैन सरकारले भनिन्छ नि अहिले होइन
0: होइन सरकारले सुन्छ सुन्नुपर्छ यो नागरिकको सरकार हो जनताको सरकार हो लोकतन्त्र विधिको शासन र कानून राज्यको प्रताप सरकारले दिनुपर्छ मैले भनेको छु असामीहरूलाई कारवाही गर्न पनि सरकारले प्रक्रिया पुर्याएर गर्नुपर्छ किन भन्दाखेरि हाम्रो देशमा विधिको शासन छ भनेर यो सरकारले विश्व सामुलाई प्रत्याभूति दिनै पर्छ किन भन्दाखेरि नेपालमा लोकतन्त्र विधिको शासन कानून राज्यको प्रत्याभूति छ भनेर सरकारले पनि जनतालाई छ नि त्यसको आवाज दिनु सक्नुपर्छ त्यो भयो त सरकार बलियो हुन्छ यो सरकारलाई बलियो बनाउने हो यो सरकारलाई सफल बनाउने हो सरकारले कमी कमजोरी गर्यो भने खबरदारी गर्यो सो त्यो नागरिक अभियानको एउटा निष्कर्ष के छ भन्दाखेरि सरकारले गल्ती गर्ने बित्तिकै हामी खबरदारी गर्छौँ यहाँ गल्ती गर्यो सरकारले तुरन्त सच्याउनुपर्छ सरकारले फेरि जनताको चाहना अनुसार काम गरिदियो अब विकास निर्माणमा नयाँ मोडल अगाडि सार्नुपर्छ मैले भनेको छु अहिलेको विकास ले जनता खुसी छैन यो विकासको मोडलबाट नेपालमा तीव्र गति विकास हुँदैन खेमजी अब देशको विकासको छ नि एजेन्डा भनेको के हुनु पर्छ तपाईँलाई थाहा छ कृषि क्रान्ति गर्नु पर्यो हामीले उत्पादनमा जोड दिनु पर्यो हामीले टुरिज्म क्षेत्रको चाहिँ वार्षिक चयन गर्न सक्नु पर्यो विश्वका साथ धेरै पर्यटकहरूलाई नेपालमा भित्राउनु पर्यो भारतबाट एक करोड चाहिँ भारतीय पर्यटकहरू नेपालमा ल्याउन सक्नु पर्यो चीनबाट हामीले 50 लाख पर्यटकहरू ल्याउन सक्नु पर्यो विश्वका नागरिकहरूलाई नेपाल अब सुरक्षित छ नेपालमा आउनुहोस् भ्रमण गर्नुहोस् भनेर हामीले प्रत्याभूति दिनुपर्छ त्यसको लागि एउटा अभियानै शुरू गर्नु पर्यो ठुल्ठुला एयरपोर्टहरू बन्न पर्यो प्लेनहरू खरिद गर्न पर्यो किनभने देशको विकासको मोडलमा भन्नु चेन्ज गर्नु राष्ट्रिय सहमति गर्नुपर्छ मैले भनेको छु विकासको लागि सबै शक्ति एक ठाउँमा उभिनुपर्छ सबै शक्तिलाई एक ठाउँमा उभ्याएर प्रधानमन्त्रीले अब यो देशको विकास छ नि तीव्र गति हुन्छ भने सन्देश विश्वलाई पनि दिन सक्नुपर्छ लगानीकर्ताहरूलाई नेपालमा ल्याउनुपर्छ विदेशी लगानीकर्ताहरू आउन तयार छन् त्यसको लागि छ नि अर्थमन्त्रीले नयाँ योजना कार्यक्रम ल्याउनु पर्यो मास्टर प्लानहरू ल्याउनु पर्यो किनजी देश त्यसै भन्दैन जनता अहिले विकासको पक्षमा छन् जनता अहिले अब समृद्धि र विकास तीव्र गतिमा नेपालमा होस् भारतमा कसरी विकास भइराखेको छ चीनमा कसरी विकास भइराखेको छ नेपालमा त्यो किसिमको विकास किन हुन सकेन आज हामी गाउँघरमा गइराखेका छौँ गाउँघरमा समस्या छ जनताहरू पीडामा छन् आज बस्तीहरू खाली छ मलाई थाहा छ गाउँघरमा जानुहोस् न कस्तो समस्या छ खेतबारीहरू अझै पनि बाँझै छ त्यहाँ रोपाई हुन सकेको छैन काम हुन
1: सकेको छैन किसानहरू उत्पादन बजारीकरण नभएर रोइरहेका छन् मल हेर्नुहोस् न आज आँकार छ अहिलेको अवस्थामा पेट्रोलियम पदार्थको मूल्य हिजो मात्रै अलिकति घट्यो समायोजन भयो ग्यास आधा पाइरहेको छ जनताहरूमा त निराशा छ नि त यतिखेर
0: होइन जनताहरू त्यति निराशा छैनन् होइन अझै पनि जनतामा आशा छ किन भन्दाखेरि महँगी नियन्त्रण गर्नुपर्छ कालोबजारीहरूलाई कारवाही गर्नुपर्छ सरकारले अर्को कुरा तपाईँले भन्नु किसानहरूलाई मल दिनुपर्छ सिँचाइ गर्नुपर्छ किसानहरूलाई चाहिँ नयाँ प्रविधि भित्राउनको लागि पनि सरकारले अब विशेष सेवा सुविधा दिनुपर्छ किन भन्दाखेरि कृषि क्रान्तिको जग बलियो बनाउनुपर्छ पर्यटन क्षेत्रको विकास गर्नुपर्छ हामीले अब बिजुली उत्पादन गरेर भारतलाई बेचिराखेका छौँ तर त्यतिले पुग्दैन बङ्गलादेशलाई बेचिराखेका छौँ त्यतिले पुग्दैन नेपालमा छ नि ऊर्जा क्रान्ति पनि हुनु पर्यो क्या ऊर्जाको विकासमा हामीले विशेष ध्यान दिनु पर्यो र युवाहरूलाई रोजगारी दिनु पर्यो क्या स्वदेशमा धेरै छ नि चाहना सम्भावना हुँदाहुँदै पनि विदेशमा रहेका युवाहरू नेपाल फर्केका छैनन् किन के कारणले थाहा छ हामीले अझै पनि लगानीको वातावरण बनाउन सकेका छैन ठुल्ठुलो उद्योग धन्दा सञ्चालन गर्न सकेका छैन रोजगारीका सँगै हामीले माध्यमहरू अझै पनि तयार पार्न सकेका छैनौँ त्यसैले गर्दाखेरि वर्तमान सरकारले भालेन्साको नेतृत्व सरकारले अब देशको कायापल्ट गर्नुपर्छ क्या विकासमा पनि र सरकारले अब निर्णय लिनुभन्दा पहिला व्यापक रूपमा सोच्ने व्यापक रूपमा
1: सम्पूर्ण नेपाली जनताहरूलाई नागरिकहरूलाई नेपाली बस सुनेर बसेका श्रोताहरूलाई के भन्न चाहनुहुन्छ जान्दा
0: होइन सल्लाह रूपमा खेमजी म चारवटा कुरा भन्न चाहन्छु पहिलो कुरो नेपाली जनताको चाहना भनेको सुशासन हो सुशासनमा यो सरकार अब अझै सबल र सक्षम बन्नुपर्छ है अझै सुशासनमा विशेष म यो सरकारले ध्यान दिनुपर्छ केही कामहरू सुशासनमा भएका छन् म त्यतिर जान चाहन्न दोस्रो कुरा यो सरकारले चाहिँ नि अब व्यापक संविधान संशोधन कुरा आएको छ त्यसमा राष्ट्रिय सहमति कायम गर्नुपर्छ है संहिताको बारेमा अब पुनर्वि

0: गर्ने कि नगर्ने अथवा सँगै सँगै छ नि देशको विकासको छ नि एजेन्डामा अगाडि बढाउन सकिन्छ कि सकिँदैन अथवा संहिताले साँच्चीकै देशलाई साँच्चीकै विकास र समृद्धिमा साँच्ची कतिको मद्दत पुगिराखेको छ. अब प्रदेश सरकार आज कति काम गरिराखेको छ, प्रदेश सरकारले अधिकार पाएको छैन नि त. प्रदेश सरकार त कमजोर छ, किन प्रदेशका मुख्यमन्त्रीहरूले केही गर्नै सकेका छैनन्, न अधिकार छ, एउटा कानून उनीहरूले पाएका छैनन्, सौदा गर्न सक्दैनन्, प्रहरी परिचालन गर्न सक्दैनन्, कर्मचारीलाई घाम लगाउन सक्दैनन्. यस्तो प्रदेशको औचित्य छ, यस्तो प्रदेश सरकारको औचित्य छ, प्रश्न उठेको छ. प्रदेश सरकारले आज हाम्रो देशको जनताको चाहना अनुसार काम गर्न सक्यो सकेको छैन, यो कुरा म स्पष्ट रूपमा भन्न चाहन्छु. त्यसैले गर्दाखेरि पहिलो कुरो सुशासन, दोस्रो कुरा अब संहितामा पनि व्यापक रूपमा सरकारले छलफल गरेर सबै शक्तिहरूको बीचमा सहकार्य गरेर संहिता चाहिँ चाहिँदैन भन्ने बारेमा अब विशेष रूपमा बहस गर्ने संहिताको मुरले चेन्ज गर्नुपर्छ. यस्तो किसिमको संहिता चाहिँ अधिकारविहीन संहिता के काम देशको लागि? त्यसैले गर्दाखेरि मन्त्री पाल्ने, मुख्यमन्त्री पाल्ने, नेता पाल्ने, सांसद पाल्ने र अरबौं रुपियाँ नेताहरूलाई तलब खुवाउनको लागि के चाहियो? संहिता त्यस बारेमा छलफल नगर्ने, संहिताको मुरल हामीले चेन्ज नगर्ने, विकास र समृद्धिको लागि संहितालाई हामी प्रयोग गर्न सकेनौँ, जनतालाई अधिकार दिन सकेका छैनौँ, जनतालाई हामीले सेवा सुविधा संहिता बाह्र के प्रदेश सरकारले दिन सकेको छ त्यो सकेको छैन. दोस्रो कुरा त्यति ध्यान दिनुपर्छ, त्यसो कुरा मैले भनेको छु. अब विश्वलाई विश्वासमा लिनुपर्छ, भारतलाई, चीनलाई, नेपालले विकास गर्नको लागि कुटुरी चातुर्यता चाहिन्छ र नेपाल भारत सम्बन्ध सुमधुर बनाउने, प्रगाढ बनाउने, चीनको पनि विश्वास जित्ने र अन्तर्राष्ट्रिय क्षेत्रको विश्वास जितेर नेपालले अब विकासको गतिमा छैन विश्वलाई आश्वस्त पार्ने. अब नेपाल विकासमा अगाडि बढ्यो, नेपालमा कानुन राज्य छ, लोकतन्त्र छ, विधिको शासन छ, तपाईँहरू आउनु ढुक्क भएर लगानी गर्नुहोस् भन्ने बाटोमा बनाउनुपर्छ. त्यतातिर सरकारले ध्यान दिनुपर्छ. र चौथो कुरा सेमजी, अब नागरिकहरू सचेत हुनुपर्छ, नागरिकहरू गम्भीर हुनुपर्छ, नागरिकहरूले सरकारलाई खबरदारी गर्नुपर्छ, नागरिकहरू चुप्लाएर बस्नु हुँदैन. त्यसैले स्वतन्त्र नारी अभियानको एउटा अभियान छ, हामी देशभरि नै जान्छौँ, 77 जिल्लामा जान्छौँ र अब गैर दलीय स्थानीय तहको हामी परिकल्पना गर्दैछौँ. हाम्रो देशमा 753 स्थानीय तह छ, त्यसमा अब गैर दलीय उम्मेद्वार आगामी स्थानीय तहको निर्वाचनमा राम्रा योग्य सक्षम मान्छेलाई भने दलभित्रको मान्छे होइन, एकदम दल बाहिरको मान्छे जसले स्थानीय सरकारलाई सबल बनाउन सक्छ, विकासको लागि अगाडि बढाउन सक्छ, जनताको चाहना अनुसार काम गर्न सक्छ, इन्जिनियर डाक्टर राम्रा काबिल युवाहरूलाई चाहिँ अब स्थानीय तहमा गैर दलीय उम्मेद्वार बनाएर चुनाव जिताएर स्थानीय तहलाई बलियो र सबल बनाउन सक्यो भने देशको विकासमा कायापल्ट हुन्छ. रोजगारी सिर्जना गर्ने हो, उद्योग धन्दा सञ्चालन गर्नु भए वातावरण बनाउने हो, उद्योगपतिलाई छुनेर हुँदैन, उद्योगपतिले पनि कर तिरेको छैन, ट्याक्स तिरेको छैन भने बोलाउने ट्याक्स तिर्न लगाउने, तर उनीहरूलाई अब देशको उद्योग धन्दामा अगाडि बढ राज्यले सुरक्षा दिन्छ, सुरक्षाको प्रस्ताव दिन्छ भनेर स्पष्टमा भन्न सक्यो भने देशमा विकास हुन्छ. त्यसैले अहिले बालेन्साको नेतृत्व सरकारको विरोध गरेर समस्याको सन्धान हुँदैन, सहकारी गर्ने हो. अब प्रतिपक्षी दलहरूले पनि विरोधलाई विरोध गर्ने होइन, सहकारी गर्ने, एकता गर्ने र विकास र समृद्धिको लागि 5 वर्षसम्म यो सरकारलाई काम गर्न दिने र 5 वर्ष अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले काम गर्न पाएको छैन, बालेन्साले 5 वर्ष यो देशको विकास र समृद्धिमा काम गर्न पाउनु भयो भने देशमा प्रगति हुन्छ. त्यतातिर सबै एक हुनुपर्छ, सरकारले गल्ती गर्यो भने हामी खबरदारी गर्छौँ, सरकारलाई भन्छौँ त्यतिर गल्ती नगर्नुहोस्, जनताको चाहना अनुसार काम गर्नको लागि सरकारलाई हामी साथ दिन्छौँ.
1: हस्, यहाँको महत्त्वपूर्ण सबैका लागि धेरै धेरै धन्यवाद, शुभकामना.
0: नमस्कार.
1: उहाँ हुनुहुन्थ्यो वरिष्ठ पत्रकार एवं नागरिक स्वतन्त्र अभियानका संयोजक ऋषि धवलाले. सोधा छोटो विश्राम लिन्छौं, विश्रामपछि नेपाली बहसमा. पछिल्लो समय निकै उचालिएको निर्मला पन्त हत्या प्रकरण आज 8 वर्ष पूरा हुँदैछ. साउन 10 गते जुन ढंगले निर्मला हराइन्, बेपत्ता भइन् र त्यसपछि बलात्कारपछि हत्या भएको व्यस्तै आयो, त्यसमा बम दिदी बहिनीहरूको घरबाट निर्मला निस्किएको भनेर आजसम्म पनि उहाँहरूको नाम जसरी त्यहाँ जोड़िएको छ, जसरी उहाँलाई सामाजिक हिसाबले प्रहार गर्न खोजिएको छ, प्रहार भइ नै रहेको छ, त्यसको वास्तविकता के हो, उहाँहरूको भूमिका चाहिँ के हो, बम दिदी बहिनीको भूमिका के हो, त्यो घरसम्म निर्मला सकुशल थिइन् र त्यसपछि कसरी निस्किन् र त्यस पछाडि चाहिँ यो घटनाक्रम कसरी मोडियो, आज दुई दिदी बहिनीहरूमाथि सामाजिक हिसाबले कस्तो अप्ठ्यारो एउटा परिस्थितिको सृजना अहिलेसम्म भोग्नु पर्यो लगायतका विषयमा चाहिँ एकैछिनपछि कुराकानी गर्नेछौ. छोटो विश्राम छ, विश्रामपछि उपस्थित हुनेछौ.
2: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना. यही असार 20 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ.
3: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, छाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डण्डेफोर, चिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला.
2: साथै सोही दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रिचा श्रेष्ठ आउँदै हुनुहुन्छ.
3: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आङ खस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
4: फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ खेल मैदान जाने बाटो। फोन 063-441-0044 मोबाइल 98-560-1173।
3: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 20 गते शनिबार। वालिङ उद्योग वाणिज्य संघको अनुरोध। वालिङ उद्योग वाणिज्य संघका आदरणीय सदस्य महानुभावहरू, वालिङ उद्योग वाणिज्य संघको नवौं अधिवेशन अन्तर्गत यही असार 21 गते आइतबार दिनको ठिक 9 बजेदेखि 4 बजेसम्म सिटी हलमा हुन गइरहेको कार्य समितिको निर्वाचनमा अनिवार्य रूपमा सहभागी भई आफ्नो अमूल्य मत जाहेर गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। अनुरोधक निर्वाचन समिति वालिङ उद्योग वाणिज्य संघ।
5: रेडियो आदि खुला 105.4।
1: 8 वर्ष व्यतीत भइसकेको छ। 2075 साउन 10 गतेबाट हराएकी निर्मलाको अपराधी अहिलेसम्म पत्ता लाग्न सकिरहेको छैन। यसमा धेरै विषयहरू सामाजिक सञ्जालमा त्यसपछि संचार माध्यमहरूमा आएका पनि छन्। हामीले पनि यो विषयलाई चाहिँ अब किन निर्मलाले न्याय पाउनुपर्छ भन्ने ढंगले उठान पनि गरेका छौं। तपाईँ कल्पना गर्नुहोस्, एउटा घरबाट निर्मला हराइसके पछाडि त्यो घरमा बसेका दिदीबहिनीहरूमाथि जुन किसिमको आरोपहरू आज लागिरहेका छन्, बम दिदीबहिनीको नामले जसरी निर्मला पन्त हत्या प्रकरण उहाँहरूमाथि पनि अनुसन्धान हुनुपर्छ, छानबिन हुनुपर्छ भनेर पटक पटक आवाजहरू उठेका छन्। यद्यपि निर्मला पन्तको आमाले केही दिनसम्म त्यसमा आशंका गरे तापनि पछि उहाँले किटानी गर्नुभएको छैन। यो विषय वैयक्तिक हिसाबले त यो रापसाप भइसकेको विषय छ, तर सञ्जालदेखि लिएर अन्य ठाउँहरूबाट अझ फेरि एकपटक यो विषय उठिरहेको छ। त्यसलाई के हो त आखिर, त्यसको वास्तविकता के हो, त्यहाँ आखिर के भएको थियो भन्ने विषयमा कुराकानी गर्नका निम्ति मैले आचल बमसँग म कुराकानी गर्दैछु। आचलजी, नेपाली भोजमा यहाँलाई स्वागत छ। नमस्कार, गुड मर्निङ।
6: नमस्ते।
1: अब यो धेरै लामो समय भयो, मलाई धेरै यसलाई उचाल्नु पर्ने, धेरै यो विषयलाई चाहिँ होइन उचालिराख्नु पर्ने त होइन, तर म सामाजिक सञ्जालमा देख्छु, मैले केही समय अगाडि अन्तर्वार्ता लिएँ र त्यस पछाडि चाहिँ बम दिदीबहिनीको अनुसन्धान गर्नुपर्छ, उहाँहरूलाई चाहिँ माथि छानबिन भयो भने केही कुराहरू आउँछन् भनेर जसरी मैले सामाजिक सञ्जालमा एकपछि अर्को विषयहरू उछालिएको देखेँ, त्यसपछि एकपटक मैले तपाईँसँग बुझ्ने आवश्यक ठाने र त्यस पछाडि आज म तपाईँलाई एउटा प्रश्न गर्दैछु। निर्मला तपाईँको घरमा कति बजी आउनु भएको थियो, उहाँसँगको तपाईँको सम्बन्ध के थियो, एकपटक तपाईँ सम्झिन सक्नुहुन्छ त्यो बेला 8 वर्ष अगाडि?
6: हजुर, निर्मला चाहिँ त्यही 11:15 बजेतिर आएको थिएँ मेरो घरमा चाहिँ, अनि जाने टाइम त म ठिक छ भन्न सक्दिनँ किनकि त्यो टाइम मैले घडी हेरेको थिएन, तर मेरो विचारमा 2:30 बजेभन्दा अगाडि अनि 2:15 भन्दा पछाडि या 20 या 25 नै होला जस्तो लाग्छ मेबी।
1: आउने जाने भइरहन्थ्यो होइन साथी?
6: पहिला नै आउँथ्यो, अरू साथी पनि आउँथ्यो, त्यस्तो केही पनि माहौल थिएन मेरो, अरू साथी पनि आउने बस्ने, म पनि उसको घरमा जाने, रिलेसन पनि राम्रै थियो, पारिवारिक सम्बन्ध त होइन तर मसँग चाहिँ राम्रो रिलेसन थियो उसको साथीहरू
1: सँगै पढ्ने हो एउटै क्लासमा?
6: हजुर, सँगै पढ्ने हो।
1: ए, भनेपछि अब त्यहाँ आउने जाने भनेको मतलब आइरहने गइरहने हुन्थ्यो होइन जहिले पनि?
6: हजुर, पहिला नि आइरहन्थे गइरहन्थे, तर कहिलेकाहीँ यसो कसो कहिलेकाहीँ कसो मात्र आउँथ्यो होइन, तर त्यसरी नि मान्छेले अब यताउता खै अब के भयो अब म के भनौँ।
1: त्यहाँबाट निस्किँदाखेरि एक्लै निस्किनु हुने होइन ट्युसन पढ्न भनेर होइन?
6: घरदेखि निस्किँदा त ट्युसन पढ्न भनेर घर जान्छु भनेर गएको थिएँ, अब त्यसपछिको त मलाई त्यति जानकारी भएन।
1: ए, भनेपछि अब तपाईँहरूको घरबाट निस्किसके पछाडि चाहिँ निर्मलासँगको सम्बन्ध कन्ट्याक्ट चाहिँ त्यतिखेर?
6: त्यसपछि होइन, त्यसपछि त्यसको मम्मी नै आउनु भएको थियो कि सिधै, निर्मलाको मम्मी आन्टी आउनु भएको थियो बेलुकातिर चाहिँ, त्यो टाइममा चाहिँ मेरो दिदी म अनि छिमेकी आन्टी देवकी भट्ट अनि तिनको छोरी कृतिका भट्ट पनि हुनुहुन्थ्यो मसँग, निर्मलाको मम्मीले पनि भेट्नु भएको थियो कि आन्टीलाई चाहिँ, तर कुनै पनि निदान उनले उन देवकी आन्टी हुनुहुन्थ्यो यताउता केही कुरा गर्नु भएन।
1: भनेपछि त्यहाँबाट निस्किसके पछाडि चाहिँ कन्ट्याक्ट भएन होइन निर्मलासँग घरबाट गइसकेपछि चाहिँ? अनि त्यसपछि यो घटना चाहिँ हुन त अब यसका धेरै विषयहरू त बाहिर आइसकेका छन् होइन, त्यहाँबाट निस्किसके पछाडि चाहिँ अनि प्रहरीले सोधपुछ गर्यो होइन त्यति बेलाखेर तपाईँहरूलाई?
6: हजुर, 11 गते चाहिँ उसको सर मिल्यो होइन, अनि त्यसको अघिल्लो दिन बिहान नै पुलिस उज्यालो पनि भएको थिएन, सबै चेकिङ त अघिल्लो दिन नै गरिसकेको थिएँ, फेरि हामीलाई हिरासतमा राखे, हामी दुईटा दिदी बहिनी मात्र थियो कि त्यतिखेर घरमा, कोही पनि थिएन, अनि पक्राउ पुजी पनि अब त्यस्तो मलाई रुल थाहा हुँदैन, अब चौध वर्ष मात्र थियो नि त्यतिखेर चाहिँ मलाई, अब एकछिनमा एकछिनको लागि हो भने खाना पनि त्यस्तै छोडेर गएको थियो, अनि त्यसको 24 घन्टाको लागि दुइटैले राखेको थियो, त्यही पनि म 14 वर्ष त्यतिखेर
1: 24 घन्टा जति हिरासतमा,
6: हजुर 24 घन्टा पुरै हिरासतमा राखेँ, अनि पछि रिलेटिभ आएर छुटाउनु भयो, घरमा कोही पनि थिएन त्यतिखेर चाहिँ।
1: ए भनेपछि अब यो एउटा कुरा के हो भने नि, जस्तो त्यो घरबाट निर्मला निस्किसके पछाडि तपाईँहरू त त्यही घरमै हुनुहुन्थ्यो नि, घरमै बस्नुभयो होइन, बाहिर
6: घरमै हो। त्यसपछि त मेरो घरमा तीनजना अरू आए, भाउजू दिदी फुपू आए, त्यसपछि मैले भने अगाडि नाम ती आन्टीको नाम भने नि तिमी पनि त्यहीँ थियो होइन, तिमीले अनुसन्धानमा बयान पनि दिनु भएको छ तर मिडियामा चाहिँ बोल्न सक्नुहुन्न, किनभने अब हाम्रो जस्तो हालत भएको छ तिमीहरू पनि डराउँछौ के, त्यसैले कोही पनि बोल्न चाहन्न यताउताको मान्छेहरू चाहिँ केही पनि।
1: ए भनेपछि त्यो दिन त्यही घरमा बसेको अर्को आफन्त पनि हुनुहुन्थ्यो,
6: चारजना आएछ त्यो दिनमा, फुच्ची लागेर 5 जना आए, तर 3 जना चाहिँ भित्र आएन, उनीहरू चाहिँ बाहिरदेखि नै अम्बा खाए गए होइन। अनि निर्मलाको मम्मी आउँदाखेरि चाहिँ देवकी आन्टी अनि उनको छोरीहरू भित्र नै थिए, निर्मलाको मम्मीले पनि देख्नु भयो तर कहिले पनि उनले कहीँ पनि उल्लेख गर्नु भएन कि मैले त्यहाँ एउटा अरूलाई पनि देखेँ भनेर, आफै देख्नु भएको थियो उनले, सोध्न सक्नुहुन्छ।
1: ए भनेपछि दुई बहिनीहरू बाहेक अरू पनि मान्छे थियो त्यहाँ होइन,
6: हजुर थिए, 2 जना अरू थिए, फुच्ची र उनको मम्मी।
1: के अब निर्मलाको आमाको भनाइ चाहिँ के रह्यो, एकपटक त उहाँ तपाईँहरूमाथि पनि शङ्का गर्नुभयो होइन उहाँले,
6: यस्तो भएको छ सुरुमा चाहिँ अब डाइरेक्ट त्यस्तो भएको थिएन, अब सुरुमा उनले पनि सिधै आएर अब मेरो छोरी कहाँ गयो के गयो यसो हुन्छ नि त इमोसनली गएर छोडेनन्, सिधै उनले पनि मेरो छोरी के भन्नु त जिम्मा होलिस् भनेर यसरी भनिदिए, अब त्यो बेला म त केही बोलेन, मेरो दिदीले पनि अब हजुरको छोरी पहिलो गयो कि कहाँ गई हामीलाई के थाहा, हाम्रो के जिम्मा यति मात्र भनेको मात्र हो, अब त्यही कुरालाई तिनले कति इस्यु बनाए कति के गरे थाहा भएन, तर लास्ट टाइम चाहिँ त्यो देव क्यान्टीको पसल थियो होइन, मेरो घरको अगाडि सटर छ तिनको, त्यहाँ पसल थियो किराना पसल उनको, त्यहाँ आफै निर्मलाको मम्मी आउनुभयो, त्यतिखेर देव क्यान्टीको छोरा थियो अनि देव क्यान्टी थियो अनि म चाहिँ उतिखेर के भन्नुभयो, म चाहिँ बोलेन, के भन्नुभयो निर्मलाको मम्मीले यताउता उसको बोलीले गर्दा यस्तो भाव शङ्का गरे, अहिले मलाई मान्छे नै मलाई पैसा खायो भन्छन्, मलाई यस्तो भन्छन्, मलाई उस्तो भन्छन् भनेर अलि हुन्छ नि त इमोसनल पुरा गएर गइरहेको थिएँ, अनि म त केही पनि बोलेन कि मसँग कुनै शब्द नै छैन।
7: समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
8: खोला 105.4 आफ्नो

0: नमस्कार। बिहान 7 बजे को आधी खोला खबर में प्रविधि कक्ष अशोक संग यहां स्वागत आरती कुंवर। सैंगा जिल्लाको पहिलो आवाज रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org बाट लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आधी खोला खबरको साथमा हिमाल सुन चाँदी पसल उच्च क्वालिटीका आकर्षक गर गहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुन चाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका बालश्रम मुक्त पालिका घोषणा। स्याङ्जामा सुन्तलाको बोक्राबाट अनुहारमा लगाउने फेस प्याक र साबुन उत्पादन शुरू र भिरकोटका आईटी स्रोत शिक्षकलाई 5 दिने क्षमता विकास तालिम प्रदान। स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका बालश्रम मुक्त पालिका घोषणा भएको छ। बालबालिकाको स्थान विद्यालयमा हो श्रममा होइन भन्ने मूल नारा सहित अर्जुन चौपारी गाउँपालिकालाई बालश्रम मुक्त पालिका घोषणा गरिएको छ। अर्जुन चौपारी गाउँपालिका बालश्रम मुक्त पालिका घोषणा गर्ने तेस्रो स्थानीय तह बनेको हो। यसअघि यहाँका बिरूवा र फेदीखोला गाउँपालिका बालश्रम मुक्त घोषणा भएका थिए। जिल्लाको पहिलो बालश्रम मुक्त पालिका बिरूवा हो भने दोस्रो फेदीखोला र तेस्रो अर्जुन चौपारी बनेको छ। पारी गण्डकी प्रदेशमा छैटौं र देशमै 14 बालश्रम मुक्त स्थानीय तह हो। आवश्यक सूचक तथा मापदण्ड पूरा गरेपछि गाउँपालिकालाई बालश्रम मुक्त घोषणा गरिएको हो। यहाँका 1031 घर होटल र पसलको अनुगमन विद्यालय आउने सबै बालबालिका विद्यालय भर्ना भएको पालिकाले जनाएको छ। यहाँ पञ्चकन्या मावि चेन्ज मेकर क्लबका अध्यक्ष सुप्रिया छेत्रीले बालश्रम मुक्त पालिका घोषणा गर्नुभएको हो। बालश्रम मुक्त पालिका घोषणा गर्दै छेत्रीले सबैको सहयोगले पालिका बालश्रम मुक्त भएको बताउनुभयो। बालबालिकालाई श्रममा लगाउनु भनेको बालबालिकाको सबै अधिकारबाट वञ्चित गराउनु भएको बताउँदै छेत्रीले चेन्ज मेकर क्लबका तर्फबाट बालश्रम मुक्तमा सहयोग रहने बताउनुभयो। पालिका उपाध्यक्ष सपना गुरूङले बालश्रम मुक्त घोषणा एउटा उपलब्धि भए पनि घोषणा मात्र गरेर नहुने र सबैका सहयोगले निरन्तरता दिन सकिने बताउनुभयो। गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत युवराज अरियाले बालश्रम मुक्त पालिका घोषणा थप जिम्मेवारी थपेको बताउनुभयो। वहाँले कतै बालश्रम भेटेमा खबर गर्न सरकारवालालाई अनुरोध गर्दै यसलाई प्रतिबद्धताका रूपमा लिनुपर्ने बताउनुभयो। कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषदका बालश्रम अधिकारी बद्री प्रसाद वागले अबको 5 वर्षमा गण्डकीका सबै पालिका बालश्रम मुक्त गर्ने लक्ष्य रहेको बताउनुहुन्छ। बालश्रम मुक्त गरेर यस पालिकाले एक फड्को मारेको वागले बताउनुभयो। कार्यक्रममा वडा नम्बर 2 का वडा अध्यक्ष धनबहादुर गुरूङ, वडा नम्बर 1 का वडा अध्यक्ष रणबहादुर थापा, कार्यपालिका सदस्य ज्योति केसी ढकाल, रोजगार शाखा प्रमुख गीता ढकाल, उद्योग वाणिज्य संघ प्रतिनिधि शुभकान्त रिमाल लगायतले मन्तव्य राख्नु भएको थियो। गत साल 2 गते प्रतिबद्धता गरिएकोमा गाउँ कार्यपालिकाले पारित गरेसँगै पालिका बालश्रम मुक्त गरिएको हो। स्याङ्जामा सुन्तलाको बोक्राबाट अनुहारमा लगाउने फेस प्याक र साबुन उत्पादन गरिएको छ। सुन्तला खाएपछि खेरा गइरहेको सुन्तलाको बोक्रालाई उपयोग गर्दै यहाँ पहिलो पटक सौन्दर्य सामग्री उत्पादन गरिएको हो। स्थानीय स्रोत तथा उत्पादनलाई मूल्य अभिवृद्धि गर्दै उद्यम रोजगारी र स्वदेशी ब्राण्ड निर्माण गर्ने उद्देश्यका साथ पुतली बजार नगरपालिका 3 बाडखोला स्थित अञ्जु कस्मेटिक एण्ड ब्युटी होमले सुन्तलाको फेस प्याक र विभिन्न आयुर्वेदिक साबुनको उत्पादन तथा बजारीकरण शुरू गरेको हो। राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना स्याङ्जाको सहयोगमा संचालित युवा उद्यमशीलता कार्यक्रम अन्तर्गत बिहिबार उत्पादनको औपचारिक रूपमा शुभारम्भ गरिएको हो। पुतली बजार नगरपालिकाका उप प्रमुख देवी अरियालले सुन्तलाको बोक्राबाट तयार गरिएको फेस प्याक तथा सुन्तला, तितेपाती र निमपातबाट बनाइएका नुहाउने साबुनको उद्घाटन गर्दै बजारमा ल्याउनुभयो। कार्यक्रममा बोल्दै उप प्रमुख अरियालले खेरा गइरहेका स्थानीय स्रोतलाई उपयोग गरेर नयाँ उत्पादन तयार गर्नु प्रशंसनीय प्रयास भएको बताउनुभयो। स्याङ्जामा सुन्तला, तितेपाती र निम जस्ता कच्चा पदार्थको अभाव छैन। यस्ता प्राकृतिक सामग्रीबाट बनेका स्वास्थ्य मैत्री उत्पादनको प्रयोग बढ़ाउनुपर्छ। तीनजना महिलाले थालेको यो अभियानलाई सबैले साथ दिए यसले राम्रो सम्भावना बोकेको छ उहाँले भन्नुभयो। उत्पादन कम्पनीकी संचालिका अञ्जु शर्मा रेग्मीले स्थानीय उत्पादनलाई नयाँ पहिचान दिने उद्देश्यले यो यात्रा शुरू गरेको बताउनुभयो। हामीले स्याङ्जाको पहिचानलाई नयाँ रूपमा बजारसम्म पुर्याउने प्रयास गरेका छौं। स्थानीय स्रोत सिप र आयुर्वेदिक ज्ञानलाई जोडेर गुणस्तरीय उत्पादन तयार गरेका छौं। यसले कृषक, महिला र युवालाई उद्यमसँग जोड्ने विश्वास लिएका छौं उहाँले भन्नुभयो। वहाँका अनुसार स्थानीय उत्पादनको उचित उपयोग र स्वदेशी ब्राण्डप्रतिको विश्वास बढ़दै गए ग्रामीण क्षेत्रमा रोजगारी सृजना हुने र स्थानीय अर्थतन्त्र बलियो बन्ने अपेक्षा गरिएको छ। उत्पादनको पहिलो चरणमा सुन्तलाको फेस प्याक, सुन्तलाको नुहाउने साबुन, तितेपातीको नुहाउने साबुन र निमपातको नुहाउने साबुन बजारमा ल्याइएको छ। रेग्मी सहित मीरा मल्ल र शर्मिला कुंवर तीनजना महिलाको संयुक्त एएमएस आयुर्वेदिक टीमले आगामी दिनमा स्थानीय जड़ीबुटी र कृषि उत्पादनमा आधारित थप आयुर्वेदिक सामग्री उत्पादन गर्ने तयारी गरेको जनाएको छ। स्याङ्जाको भिरकोट नगरपालिकाले सामुदायिक विद्यालयमा सूचना प्रविधि मैत्री शिक्षण प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले आधारभूत तथा माध्यमिक विद्यालयका आईटी स्रोत शिक्षकहरूका लागि पाँच दिने सूचना प्रविधि सम्बन्धी क्षमता विकास तालिम सम्पन्न गरेको छ। नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको तालिममा आधारभूत तथा माध्यमिक तहका विद्यालयमा कार्यरत आईटी स्रोत शिक्षकहरूको सहभागिता रहेको थियो। तालिम विशेष गरी सूचना प्रविधिमा आधारित शिक्षण सिकाई प्रणालीलाई प्रभावकारी बनाउने, डिजिटल शिक्षण सामग्रीको प्रयोग बढ़ाउने तथा आधुनिक प्रविधि मार्फत कक्षाको छाको सिकाईलाई थप गुणस्तरीय बनाउने विषयमा केन्द्रित थियो। तालिमका क्रममा सहभागी शिक्षकहरूलाई सूचना प्रविधि सम्बन्धी विभिन्न स्रोत सामग्रीको प्रभावकारी उपयोग, डिजिटल सामग्री निर्माण, कक्षा कोठामा प्रविधिको समन्वित प्रयोग तथा विद्यार्थीको सिकाई उपलब्धि अभिवृद्धिमा सूचना प्रविधिको भूमिका बारे व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो। साथै शिक्षण प्रक्रियालाई विद्यार्थी मैत्री, सृजनात्मक र प्रविधि मैत्री बनाउन आवश्यक सिप तथा ज्ञान विकासमा समेत जोड़ दिएको शिक्षा शाखा प्रमुख खड्क बहादुर राणाले बताउनुभयो। कार्यक्रममा सूचना प्रविधिको प्रयोग आजको शिक्षण प्रणालीको अपरिहार्य आवश्यकता बनेको उल्लेख गर्दै विद्यालयमा उपलब्ध प्रविधिको अधिकतम उपयोग गर्न शिक्षकहरू सक्षम हुनुपर्नेमा जोड़ दिएको थियो। नगर प्रमुख गोविन्द कुमार कर्मचारीले प्रविधि मैत्री शिक्षणले विद्यार्थीको सिकाईमा रूचि बढ़ाउनका साथै शिक्षण प्रक्रियालाई प्रभावकारी, सहभागितामूलक र परिणाममुखी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। भिरकोट नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकको क्षमता अभिवृद्धिलाई निरन्तर प्राथमिकतामा राख्दै यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। नगरपालिकाको विश्वास छ शिक्षकको क्षमता विकास मार्फत विद्यालयमा सूचना प्रविधिको प्रभावकारी उपयोग बढ़ने, शिक्षण सिकाई प्रक्रिया थप आधुनिक बन्ने र विद्यार्थीले गुणस्तरीय शिक्षा प्राप्त गर्ने वातावरण सुदृढ़ हुनेछ। रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा अन्य खबर पनि बाँकी नै छन्, हामीसँगै रहनुहोला।
2: वालिङ उद्योग वाणिज्य संघको अनुरोध। वालिङ उद्योग वाणिज्य संघका आदरणीय सदस्य महानुभावहरू, वालिङ उद्योग वाणिज्य संघको नवौं अधिवेशन अन्तर्गत यही असार 21 गते आइतबार दिनको ठिक 9 बजेदेखि 4 बजेसम्म सिटी हलमा हुन गइरहेको कार्य समितिको निर्वाचनमा अनिवार्य रूपमा सहभागी भई आफ्नो अमूल्य मत जाहेर गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। अनुरोधक निर्वाचन समिति, वालिङ उद्योग वाणिज्य संघ।
0: रेडियो आदि खोलाको समाचार मतलब प्रस्तुति आदि खोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। सन् 2026 को जून महिनामा 80,253 विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जमसुमका अनुसार सन् 2026 को जून महिनामा 78,670 जना सार्क राष्ट्रबाट र 1,583 जना अन्य राष्ट्रका पर्यटक मुस्ताङ भ्रमणमा आएका हुन्। कुल भित्रिएका विदेशी पर्यटक मध्ये 98.02% सार्क राष्ट्र तथा 1.97% अन्य राष्ट्रका पर्यटक रहेका एक्याप जमसुमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिनुभयो। जुन महिनामा मुस्ताङ भित्रिएका विदेशी पर्यटक मध्ये 95% भन्दा बढ़ी भारतीय पर्यटक रहेको उहाँले बताउनुभयो। सन् 2026 को मे महिनामा 65,994 विदेशी पर्यटक मुस्ताङको भ्रमणमा आएका थिए। यसरी भित्रिएका पर्यटक मध्ये सार्क राष्ट्रका 61,798 तथा अन्य राष्ट्रका 4,196 जना रहेका छन्। एक्याप जमसुम कार्यालयका अनुसार सन् 2025 को जून महिनामा कुल 20,868 विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए। सो महिनामा सार्क राष्ट्रबाट 19,649 र अन्य मुलुकबाट 1,209 विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए। एक्याप प्रमुख गुप्तका अनुसार सन् 2025 को जून महिनाको तुलनामा सन् 2026 को जून महिनामा मात्रै मुस्ताङ जिल्लामा 59,395 विदेशी पर्यटकको यहाँ आगमन वृद्धि भएको थियो। सन् 2026 को जनवरीदेखि जूनसम्मको 6 महिनाको अवधिमा 2,22,992 विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए, जसमध्ये सार्कतर्फ 2,08,011 जना र अन्य राष्ट्रतर्फ 14,981 जना रहेका एक्या प्रमुख गुप्तले जानकारी दिनुभयो। कास्की जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। पूर्णखोप सुनिश्चितता निर्देशिका 2071 बमोजिम सम्पूर्ण प्रक्रियाहरू पूरा गरे जिल्ला समन्वय समिति कास्कीमा विशेष समारोहका बीच सो घोषणा गरिएको हो। यसअघि कास्कीका सबै 5 पालिकाहरू पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएका थिए। उक्त अवसरमा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले अभियानलाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबै पक्ष हरूलाई आभार व्यक्त गर्दै सबै तहका जनप्रतिनिधिहरू र आम जनसाथले नै अभियान सफल हुने बताउनुभयो। उहाँले स्वास्थ्य नागरिक नै भावी नेपालको समृद्धिको मुख्य आधार भएको हुँदा भावी नागरिक अहिलेका बालबालिकाको स्वास्थ्य अवस्थाका लागि सुरक्षात्मक उपाय खोप नै प्रभावकारी भएको उल्लेख गर्नुभयो। सो कार्यक्रममा अभियान सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने तथा सेवा अवकाश प्राप्त गर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान समेत गरिएको थियो। अब अन्तिमादी खुला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका बालश्रम मुक्त पालिका घोषणा। स्याङ्जामा सुन्तलाको बोक्राबाट अनुहारमा लगाउने फेस प्याक र साबुन उत्पादन शुरू। र भिरकोटका आईटी स्रोत शिक्षकलाई 5 दिने क्षमता विकास तालिम प्रदान। आधी खोला खबर सकियो। साँझ 6:30 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।

एस आदि खुला खबरको साथमा हिमाल सुनसादी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनसादी पसल वालिङ बजार स्याङ्जा।

हजुरनमस्क हामी हार्दिक हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आजको यस बिहानीमा पनि उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम गुड मर्निङ आधी खोला यहाँले रेडियो आधी खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org बाट लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आधी खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा यहाँहरूले हामीलाई सुन्दै आइरह कार्यक्रम गुड मर्निङ आधी खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर उपस्थित हुने गर्दछौ। आजको श्रृंखलामा पनि आजको यस बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर उपस्थित भइसकेका छौं। आजको लागि पनि रहनेछ पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको 12 राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ। पहिलो स्तम्भमा रहेर भने आजको लागि रहनेछ दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 063-4141-285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। अब भने आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आजबाट

आज मिति 2083 साल असार महिनाको 20 गते शनिबार, तदनुसार सन् 2026 जुलाई 4 तारीख असार कृष्ण पक्षको चतुर्थी तिथि बिहान 9:53 बजेपछि पञ्चमी तिथि। बारी राशि फलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा मेहनतले आमदानी बढ़ाउनेछ, आय स्रोत बढ़नेछन् भने उठ्न पर्ने रकम हात लागे हुने समय छ। कृषि पशुपालन तथा व्यापारमा मनज्ञ लाभ हुनेछ, दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ, अधीनमा राम्रै प्रगति हुनेछ, नयाँ ज्ञान सिक्ने समय छ, संचित धनको प्रयोगबाट विशेष फाइदा हुनेछ, श्रमको उचित मूल्यांकन होला, विनोद शाहवर्धक रहनेछ। वृष राशि हुनेहरूको लागि कर्मका प्रेरक बढ़नाले कर्म साधना सिद्ध हुनेछ, प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ, विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ़नेछ, आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ, दाम इनाम र प्रतिष्ठा कमाउने बेला छ, भूमि वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग छ, व्यापारमा प्रशस्त फाइदा हुनेछ, दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। मिथुन राशि हुनेहरूको लागि व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ, तारिफ योग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ, उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ, भाग्यले विभिन्न अवसर जुराउनेछ र मेहनतले सफलताको साईमा पुर्याउनेछ, सानो प्रयत्नले सजिलै लक्ष्यमा पुग्न सकिनेछ, दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कर्कट राशि हुनेहरूको लागि परिबन्धले समस्या निम्त्याउन सक्छ, गोपनीयता बाहिनाले समस्या पर्नेछ, स्वास्थ्यका लागि आहार विहारमा सजग रहनुहोला, चुनौतीभित्र अवसर खोज्ने समय छ, जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ, मेहनत गर्दा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्, प्रतीक्षित नतिजा कमजोर देखिनाले कुनै काम दोहोर्याउनु पर्ला। सिंह राशि हुनेहरूको लागि परिवारजनको साथले उत्साहित भइनेछ, प्रेम वा मित्रताको बन्धन कसिने समय छ, भौतिक साधन जुग्नेछ भने आमदानी बढ़ाउने काम प्रारम्भ गर्न सकिनेछ, आय आर्जन राम्रै हुनेछ, कामबाट फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ, व्यापार व्यवसायमा लाभ हुनेछ, व्यवसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। कन्या राशि हुनेहरूको लागि लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ, रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ, शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्, बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ, दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ, लामो यात्राको प्रक्रिया अघि बढ़नेछ, मेहनतले प्रतिस्पर्धाको दौड़ जिताउन सक्छ। तुला राशि हुनेहरूको लागि शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ, सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ, पढ़ाईको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ, अभिव्यक्ति र लेखन कलामा पनि निखारता आउनेछ, प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ, व्यापार पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ, रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। वृश्चिक राशि हुनेहरूको लागि आफन्त वा परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ, आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्, हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुनेछ, कृषि पशुपालन तथा घरेलु कामकाजमा बढ़ी प्रवृत्त भइनेछ, तत्काल फाइदा नहुने काममा समय बित्नेछ, दोहोराएर प्रयत्न गर्दा काम सम्पादन भए पनि परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। धनुराशि हुनेहरूको लागि अग्रजहरूको सहयोग जुट्नुका साथै पराक्रमी काम सम्पादन हुनेछ, सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्, रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ, उद्योग र व्यापारमा मनज्ञ फाइदा हुनेछ, मेहनतले जीवनशैलीमा सुधार ल्याउनेछ, लगनशीलताले विभिन्न अवसर दिलाउनेछ भने निरन्तर लागि पर्दा अप्ठ्यारो काम समेत बन्न सक्छ।
मकर राशि मकर राशि हुनेहरूको लागि हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ। बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिने सम्भावना छ। अध्ययनमा त्यति समय दिन नसकिएला। अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्न परे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। केही खर्च लागे पनि शोक पूरा गर्न सकिनेछ। कुम्भ राशि हुनेहरूको लागि समयमा सजग नहुँदा महत्वाकांक्षी योजना बिग्रन सक्छ। केही चुनौती देखा पर्नेछन्। आफ्नो क्षेत्रमा अरूले अधिकार जमाउन सक्छन्। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। भेटघाटमा अलमलिनाले चिताएका काम रोकिन सक्छ। तापनि आज मेहनत गर्दा पछि फाइदा उठाउन सकिनेछ। विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुनेहरूको लागि आजको दिनमा आटेको काममा अवरोध आउनुका साथै खर्च समेत बढ़न सक्छ। व्यवसायमा लगानी बढ़ाउनु पर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिएला। प्रतिस्पर्धामा पनि केही कमजोर साबित भइएला। आफन्तबाट टाढ़िनु पर्ने परिस्थिति आउन सक्छ। काममा स्थानान्तरण हुने समय छ। यात्राका लागि खर्च हुनेछ। वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन सकिनेछ। हजुर, यता रहे तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन्, के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे लेखिए तापनि जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस्, निरन्तर लागि पर्नुहोस्, पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उप प्राध्यापक लक्ष्मी प्रसाद बराल फलित ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। बारे राशिफलमा लेखिएका कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब पनि हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा। हजुर, हामी यति बेला कार्यक्रम गुड मर्निङ आधी खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 0363 441 285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ। जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0363 441 285 फोन सम्पर्क गर्न सक्नुहुनेछ।

हजुर, अब पनि हामी कार्यक्रमको अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्न हुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधिभर सुन्नुहुने सम्पूर्णमा पनि धेरै धन्यवाद शब्द व्यक्त गर्दै आजको यस बिहानीबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कँदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते। We'll be right back.

0: रेडियो आदिखोला 105.4
1: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
2: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9849618921 र 9842939399
3: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय डब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 7364403131 मोबाइल 9856555331
4: कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ
5: होइन यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो धानको बिउ राख्ने बेला भयो म त धानको बिउ लिन भनेर बजार जान लागेको हो
1: ए साँच्चै है मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो म पनि हजुर सँगै जान्छु है
5: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त
1: हुन्छ त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाम न त त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान सामा सावित्री तथा हाइब्रिड धानहरू US 312 US 305 उपज राजा चाइनिज G10 शान्ति च्याम्पियन हरदीनाथ JK 3333 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ त्यति मात्रै नभएर विभिन्न तरिकाका बिउ बिजनहरू गाई भैँसीका औषधि कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ
5: गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने मोबाइल 9856051068 र 9836707071
5: एकपटक आएर त हेर्नुहोस् तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो

0: मल्ल फार्मेसीमा डाक्टराउने सूचना। यही असार 20 गते शनिबारका दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर युक्त नारायण रेग्मी आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
2: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ आठ तल्लो वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 0638404051, मोबाइल 9856052049।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 20 गते शनिबार। होइन, के भयो, किन बन्द भएको हो गाडी?
3: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइछ।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
3: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
3: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
4: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
4: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ आठ जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 0638404502, मोबाइल 9856405002 र 9847514001। वालिङ उद्योग वाणिज्य संघको अनुरोध। वालिङ उद्योग वाणिज्य संघका आदरणीय सदस्य महानुभावहरू, वालिङ उद्योग वाणिज्य संघको नवौं अधिवेशन अन्तर्गत यही असार 21 गते आइतबार दिनको ठिक 9 बजेदेखि 4 बजेसम्म सिटी हलमा हुन गइरहेको कार्य समितिको निर्वाचनमा अनिवार्य रूपमा सहभागी भई आफ्नो अमूल्य मत जाहेर गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। अनुरोधक निर्वाचन समिति, वालिङ उद्योग वाणिज्य संघ, वालिङ।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: विस्तृत जानकारीका लागि सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका

0: ढुङ्गा पोखरा फोन 0182-582-7785-782-779 र 582-780।
1: ओइ आम्जी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयौ?
2: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
1: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
2: छ नि, वालिङ आर्ट्स जङ्गल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानोप्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
2: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
1: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
2: सम्पर्क मोबाइल 98462-98145।
3: निशान फार्मेसीमा डाक्टर रमेश सूचना।
1: यही असार 20 गते शनिबारका दिन
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनु शेरचन आउँदै हुनुहुन्छ।
1: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
3: साथै उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल चोक, प्रोप्राइटर गीता तिवारी। फोन 0364-41-163, मोबाइल 98461-98870।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 20 गते शनिबार।

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364142446, मोबाइल 9855501119 र 9855332446।
2: कस्तो सास गनाएको तिम्रो त?
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
2: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
4: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9821440029।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, AC पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
5: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
5: ए, कुरो त्यस्तो पो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, AC, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, TV, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
5: स्याङ्गा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ आठ नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9855551104 र 9800847723।
0: प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना। यही असार 20 गते शनिबारका दिन बालरोग विशेषज्ञ डाक्टर किरण शर्मा आउँदै हुनुहुन्छ। उक्त दिन बच्चा तथा शिशुहरूमा बारम्बार निमोनिया भइरहने, उमेर अनुसार तौर्न पर्ने, कुपोषण भएको, रोइरहने, झिझिने लगायतका सम्पूर्ण बालरोग सम्बन्धी समस्या भएका बिरामीले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। साथै सोही दिन सुगर, थाइरोइड तथा प्रेसर रोग विशेषज्ञ डाक्टर तीर्थलाल उपाध्याय आउँदै हुनुहुन्छ। यस्तै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ।
6: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक कोठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा, बिरकोट बैरघारी मेन बजार। प्रोप्राइटर प्रदीप
6: आले। मोबाइल 9857279971 र 9841600866।
7: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 20 गते शनिबार।
8: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
9: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
8: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आर्ट भीआईपी टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
6: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
8: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
6: हाम्रा सेवाहरू:
8: दाँत तथा मुखको परीक्षण,
6: दाँतको एक्सरे,
8: दाँत सफा गर्ने,
6: दाँत टल्काउने,
8: मुख गनाउने समस्याको उपचार,
6: दाँत रङको सिमेन्ट भर्ने,
8: दाँतको जरेदेखिको उपचार,
6: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
8: साधारण दाँत निकाल्ने,
6: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
8: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
6: गिजाको शल्यक्रिया,
8: कृत्रिम दाँत राख्ने,
6: दाँत रङको वा मेटलको खुल लगाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार
6: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
7: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
8: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आर्ट भीआईपी टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
6: प्रोप्राइटर डाक्टर किरण गुरुङ। फोन नम्बर 0363590025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: रेडियो आदिपुरा 105.4
1: अनि तयो कागज के मेछि वा
2: अ झिल्काई
1: के पर्सनल नम्बर ब्लक लै बजि
2: पर्सनल मोबाइल नम्बर मि उनीयो टेलिकमर बे अफिस तरी आइर ब्लक लै र खलखाई
1: अनि बैंगरी
2: बैंगरी
1: अ
2: सर चाहिँ तलि लगपर्दि
1: चमलपति न आफै न मोबाइल नम्बर फेर दिया बजेर ब्लक तयाई विषय आफै न ब्याङ्क देबिनी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरुइन योरी थोनी दक्या सचेत तल परिम
2: सतर्क तन ठगी तब्दक्या जोगिन
3: सिद्धार्थ ब्याङ्कले जनहितरी जारी सन्देश
0: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
4: हतार हतारमा छोराको बिहे आँटियो अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
5: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु
4: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ
5: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
4: हजुर ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ
5: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
4: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
5: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि
4: मोबाइल नम्बर 9806641870 र 9865494497
5: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
6: सूचना सूचना सूचना यस बुथोल पावर कम्पनी लिमिटेड वालिङ मिर्दी सब स्टेशनमा जडान भएको 3 MVA ट्रान्सफर्मरमा समस्या आएकोले अर्को ट्रान्सफर्मर बदल्नको लागि केही समय लाग्ने हुँदा 11 KV सप्लाई भएका क्षेत्रहरूमा विद्युत आपूर्ति बन्द हुने बेहोरा जानकारी गराइन्छ ग्राहक वर्गमा पर्न गएको असुविधा प्रति कम्पनी क्षमा प्रार्थी छ बुथोल पावर कम्पनी लिमिटेड

0: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
1: बिग्रिका बनाएर कुनै भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नेछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
0: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन, इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
0: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856551271, 9468323809 र 9856502271।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टारको आधिकारिक सोरुम, अथोराइज सोरुम, आरती उज्जवल सुज हाउस, वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस, वालिङ 8 नयाँ बजार चोक।
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 9849618921 र 9842939390।
4: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ होइन? यो घर कहाँबाट ल्याउनु भएको?
5: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
4: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
5: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
4: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
6: प्रोप्राइटर रत्न बहादुर गुरुङ। सम्पर्क नम्बर 0363-691-0004।
3: सम्पर्क मोबाइल 97484-34484।
7: चौरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।

0: सूचना इस बुथोल पावर कंपनी लिमिटेड वालिङ मिर्दी सब स्टेशन में जडान भएको 3 MVA ट्रान्सफर्मर में समस्या आएकोले अर्को ट्रान्सफर्मर बदल्नको लागि केही समय लाग्ने हुँदा 11 KV बाट सप्लाई भएका क्षेत्रहरूमा विद्युत आपूर्ति बन्द हुने बेहोरा जानकारी गराइन्छ। ग्राहक वर्गमा पर्न गएको असुविधा प्रति कम्पनी क्षमा प्रार्थी छ। बुथोल पावर कम्पनी लिमिटेड।
1: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
2: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राखौँ भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
1: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए। हामी पनि जहाँको त्यही।
2: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
1: हाम्रा सेवा तथा सुविधाहरू
2: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
1: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
2: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
1: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
2: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
1: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुण्डे।
3: सम्पर्क फोन नम्बर 0367414624।

0: ओ माई लाबा, बिरामी हुनु भयो कि कस्तो?
1: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल, चिन्तै नलिनुहोस् न माई लाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा, डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
1: पुनः फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी, जगत रोड, फोन नम्बर 98464-85411।
2: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
3: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
2: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्।
3: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
2: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
4: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
5: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
4: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
5: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
4: सुखको गहना दुखको खजना।
5: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
4: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
6: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ, तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
7: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि, त्यस्तो गहना त वालिङको जितु सुनचाँदी पसलमा मात्रै पाइन्छ।
6: ए, त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
7: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
4: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
0: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुन चाँदी पसल वालिङ 8 पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
4: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98066-17137।
0: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: सरा किन बोलाको मलाई?
1: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
2: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मिर्दीमा छ रे, म पनि जान्छु त नि।
3: हाम्रा विशेषताहरू:
4: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
3: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
4: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
3: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
3: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
4: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसन मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806611052।
5: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
6: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
5: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
7: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
5: दाँत सफा गर्ने टल्काउने,
7: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
5: दाँतको जरासम्म सफा गरी भर्ने,
7: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
5: दाँतमा खोल राख्ने,
7: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
5: बाङ्गो टिङ्गो दाँत मिलाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार,
5: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
7: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
5: मोबाइल 9860216629 र 9861668251।
8: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
9: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
8: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
9: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
8: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
9: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
8: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
9: मुटुको जाँच, ईसीजी सेवा,
8: भाँचिएको हड्डी प्लास्टर सेवा,
9: डिजिटल एक्सरे सेवा,
8: चिरफार गर्ने,
9: थाइराइड जाँच,
8: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
9: सर्वसुलभ फार्मेसी सेवा।
8: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै।
9: फोन नम्बर 0364140087, मोबाइल 9864969174। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
10: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
9: बाबु, बरु कहाँबाट ल्याइस यो जुत्ता?
10: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
9: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित। पी पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
10: पाण्डे सु सेन्टर वालिङ बजार
9: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
10: मोबाइल नम्बर 9846606005